0: 77 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी दिएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525 4493 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशी 10 लाख रूपियाँको बम्पर उपहार प्राप्त गर्न सफल हुनुभएको हो। विभागले पुरस्कार रकम नियमअनुसार 25% कर काटेर 7,50,000 रूपियाँ भुक्तानी गरिने जानकारी दिएको छ। सरकारको कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने नीति अनुरूप करदाता प्रोत्साहन उपहार कार्यक्रम प्रारम्भ गरिएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतिसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता करदाता मध्ये पारदर्शी रूपमा पहिलो चरणका विजेता छनौट गरेको छ। विभागले घोषणा गरेको नतिजा अनुसार अन्य 15 जना उपभोक्ताले प्रति व्यक्ति 1,33,334 रूपियाँ प्राप्त गरेका छन्, जसको कर काट्दा 1,00,000 रूपियाँ उपहार स्वरूप प्राप्त हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग श्रृंखलाबद्ध परामर्श गर्नुभएको छ। उहाँले अर्थतन्त्र चलायमान बनाउनकै लागि देशको कर प्रणालीमा ठूलो हिस्सा उगटेको निजी क्षेत्रको आत्मविश्वास र मनोबल उठाउने प्रयास स्वरूप निरन्तर संवाद गर्नुभएको हो। 250 को सामान किन्दा 10,00,000 पुरस्कार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: आजको नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा मुख्य खबर छापिएको छ। चैत 1-13 गते मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेन्द्र शाहले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गरे। मुलुकको समसामयिक विषयमा होइन, सुनसरीको दिवानगंज 3 स्थित कप्तानगंजमा भएको द्विपक्षीय विवादको आगो तराई मधेसमा पनि सल्कन थालेपछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्। त्यो पनि प्रधानमन्त्री शाहले आम संचार माध्यमलाई बोलाएर वा पत्रकार सम्मेलन गरेर होइन, आफ्नै सामाजिक सञ्जाल मार्फत पहिलो सम्बोधन सार्वजनिक गरे। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसारण नेपाल अर्थात नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो। तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संचार संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उनले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण गर्नु पूर्व झण्डै 2 मिनट अगाडि नै अर्थात 1 मिनट 57 सेकेण्ड अगाडि नै सामाजिक सञ्जाल फेसबुकमा राखे। स्थानीय तहको निर्वाचन अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछिदेखि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठानेका छैनन्। अहिले मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार महातत्का निकायलाई पनि विश्वास नगरेको स्पष्ट हुन्छ, जबकि प्रधानमन्त्री शाहको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेको करियर नै संचारकर्मीको रूपमा निर्माण हुँदै आइरहेको अवस्थामा छ। लामिछाने मात्र होइन, शाह नेतृत्वको सरकारमा सहभागी कम्तीमा 3 मन्त्रीको पृष्ठभूमि पनि संचारकर्मीकै छ। तर उनीहरू मात्र होइन, राष्ट्रपाबाट अहिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 2 दर्जन भन्दा बढ़ी सदस्यले पनि यही क्षेत्रबाट आफ्नो करियर शुरू गरेका हुन्। अहिले उनीहरू नै संसदमा 2/3 बहुमत नजिक छन् भने सरकारमा पनि राष्ट्रपा नै छ। तर यस क्षेत्रलाई बुझेका मात्र होइन, भोगेकाहरूबाट पनि नेपाली संचार क्षेत्र संचारकर्मीहरूको सुधार तथा सकारात्मक विभेदको अपेक्षा गरिएको थियो, तर त्यो भएको छैन। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। पत्रकारिता दिशा कथा नेपाली संचार माध्यमका चुनौती शीर्षकमा रामकृष्ण रेग्मीको टिप्पणी छापिएको छ भने विपुल पोखरेलले मीडियामा बहुआयामिक संकट शीर्षकमा बताउनु भएको टिप्पणी पनि आजको नागरिक दैनिकमा छापिएको छ भने प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौं भनेर संचार मन्त्री डाक्टर विक्रम तिमिसिन्हाको अभिव्यक्ति पनि आजको नागरिक दैनिकमा छापिएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जय नारायण आचार्यद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ। सदस्य सचिवमा रूपन्देहीका रोशन शेरसन तथा परिषद सदस्यहरूमा काठमाण्डुकी प्रतिष्ठा मानन्दर, दाङका कृष्णराज चौधरी, तेर्थुङकी सीता सुब्बा, कास्कीका तीर्थ बहादुर गुरूङ, सिराहाकी रूपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर खर्ती नियुक्त हुनुभएको छ।
2: पञ्चायती व्यवस्था विरूद्ध बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र संघर्ष, त्यसमा सम्मेलन राजनीतिक कर्मीहरूको भूमिगत जीवन र उनले राष्ट्रिय मेलमिलापको नीति लिएर 2033 स्वदेश फर्किने निर्णय गर्दासम्मका घटनाक्रम समेटिएको पुस्तक बीपी र विद्रोहका ती दिन शीर्षकको किताब बजारमा आएको छ। कोइरालाले स्वदेश फर्कने अघि आफ्ना तीन विश्वास पात्रलाई नेपाल पठाएका थिए। तीमध्ये एक हुन् इलामका धर्म गौतम। गौतमले लेखेको पुस्तकमा कोइरालासँगको आफ्नो राजनैतिक सहकार्य र भारत निर्वासनका क्रममा देखेका भोगेका घटनाहरूलाई स्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन्।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 चार शीर्ष नेता बीपी कोइराला, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई र गजेन्द्र नारायण सिंह स्मृति भवनको मरमत तथा सम्भार गर्न 11 करोड़ रूपियाँ बजेट छुट्याएको छ। उक्त बजेट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत छुट्याइएको हो। ती चार भवन पर्यटकीय केन्द्र र ऐतिहासिक महत्वपूर्ण भवन भएकाले मरमत सम्भार गर्न बजेट विनियोजन गरिएको जनाइएको छ। बीपी कोइराला, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई र गजेन्द्र नारायण सिंह स्मृति भवनको मरमत तथा सम्भार गर्न सरकारले 11 करोड़ रूपियाँ बजेट छुट्याएको छ भने कांग्रेस नेता डाक्टर शेखर कोइरालाले विराटनगर 7 स्थित ऐतिहासिक कोइराला निवासको मरमत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको 2 करोड़ रूपियाँ फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाईले स्थापनाको 10 वर्षमा वित्तीय प्रगति 70.25% हासिल गरेको जनाएको छ। यो अवधिमा सरकारबाट 56,35,92,32,000 रूपियाँ विनियोजन गरिएकोमा 39,58,80,90,000 रूपियाँ खर्च भएको छ।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले नीतिगत सुधार गर्न नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भन्दै भदौ 1 गतेदेखि श्रमिक उडाउन रोक्ने औपचारिक घोषणा गरेको छ। संघले शुक्रबारदेखि वर्तमान अवस्थालाई शून्य समय मानेर वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको हो। साउन 22 श्रम स्वीकृति लिएका श्रमिक भदौ 1 गतेसम्म गइसकेको हुनुपर्ने संघको भनाई छ।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम
1: देशो खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास फेरि अगाडि बढ़ाएका छन्। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरे।
4: मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068
7: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189.

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 23 गते शनिबार, अगस्त 8 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको दशमी तिथि, विश्व भू संरक्षण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा 250 को सामान किन्दा 10 लाख पुरस्कार, उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै, कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती।
0: एसई प्रदेशमा लैजाने विषय अन्यलमै, श्रमिक ठग्ने म्यान पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित, विद्युत प्राधिकरण नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य।
1: गाजामा युद्धविराम लागू भए ता प्रतिदिन एक बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी, विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च, इरानी सर्वोच्च नेता खामेनीको अवस्था गम्भीर।
0: र जापानमा हुने 20 औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङको टोली भारत जाने, अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान, तेस्रो संस्करणको एनपीएलका लागि क्लबहरूले विदेशी खेलाड़ी भित्र्याउँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा ल्याएपछिको प्रसंग।
1: यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स ईडीएल र भेहिकल रजिस्ट्रेशन सिस्टम भीआरएस कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले आवेदनदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरण सम्मका अधिकांश सेवा अनलाइनबाटै लिन सक्ने व्यवस्था भएको छ। प्रारम्भिक चरणमा देखिएका अधिकांश समस्या नयाँ प्रणालीका कारण नभई विगतका त्रुटिपूर्ण अभिलेख र केही कार्यालयमा कार्यान्वयनमा भएको ढिलाइका कारण उत्पन्न भएका छन्। ती क्रमशः समाधान हुँदै गएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। वर्षौंदेखि संचालनमा रहेको म्यानुअल प्रणालीमा स्वास्थ्य परीक्षणदेखि राजस्व संकलनसम्मका प्रक्रियामा पारदर्शिताको अभाव रहेको, सीमित व्यक्ति मार्फत मात्रै सेवा प्रवाह हुने तथा शुल्क संकलनमा अनियमितता हुने गरेको गुनासो पटक पटक उठ्दै आएको थियो। हेलो सरकार अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका विभिन्न निकायमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रणाली सुधारको प्रक्रिया अघि बढ़ाएको हो। पूर्वाधार विकास मन्त्रालय स्तरीय निर्णयपछि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका एमबीबीएस तथा बीडीएस चिकित्सक, आयुर्वेद चिकित्सक तथा सरकारी सार्वजनिक र निजी अस्पताल तथा क्लिनिकमा कार्यरत चिकित्सकले ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ। व्यक्तिगत रूपमा सेवा लिने चिकित्सकले अधिकतम 150 रूपियाँसम्म शुल्क लिन पाउने कार्यविधि स्वीकृत भएको छ। यो सँगै राष्ट्रिय डाक्टर पोर्टल सञ्चालनमा ल्याइएको छ भने, जहाँ चिकित्सकको दर्ता विवरण, प्यान नम्बर र सेवा अभिलेख कर प्रणालीसँग आबद्ध गरिएको छ। नयाँ प्रणालीमा व्यक्तिगत ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ताका लागि राष्ट्रिय परिचय पत्र, मोबाइल नम्बर र ईमेल आईडी अनिवार्य रहेको छ भने, कम्पनीका नाममा दर्ता हुने सवारीका लागि प्यान नम्बर अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
0: यसैबीच नेपाल आयल निगमले उपत्यकामा शुक्रबार हिजो मात्रै 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको हो। निगमका अनुसार शुक्रबार हिजो नेपाल ग्यास 5,000 सिलिण्डर, बाबा ग्यास 2,240 सिलिण्डर, चण्डेश्वरी ग्यास 1,580, एभरेस्ट ग्यास 2,401, हिमालय ग्यास 2,435 सिलिण्डर वितरण गरिएको हो। जनक ग्यास 4,456, श्रीमाया ग्यास 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम ग्यास 1,810, साईबाबा 1,835, एसटीसी 1260, श्री ग्यास 2697, श्रीराम 2845, सिद्धार्थ 1777, सीताश्री 2592, सुगम 1629 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको छ। खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएको भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने पनि सरकारले चेतावनी दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाई आफू निकट व्यक्ति होटेल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको पनि सरकारले विज्ञप्ति मार्फत जानकारी गराएको छ। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले राष्ट्रियता, सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विभिन्न नागरिकका समस्याहरूलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसद कृपाराम राणाले लिपुलेक, लिम्पिया धुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो।
3: हामी कुनै पनि हालतमा आफ्नो भूमि, खैर त्यो लिपुलेक, लिम्पिया धुरा, कालापानी किन नहोस्, झनै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
0: नेकपाका सांसद युवराज दुलालले अरणीको राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। राष्ट्रपा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो भने राप्रपा सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छोड्दिन सरकारलाई आग्रह गर्नुभयो।
4: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि
0: राष्ट्रपा सांसद रमेश प्रसाईले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। यसैबीच प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। गैराती सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले ढिलो होला तर गलत नहुने बताउनुभयो। उहाँले नआत्तिन पनि सबैसँग आग्रह गर्नुभयो को छ। सुनेको र देखेको भन्दा वास्तविकता कहीँ कहिलेकाहीँ फरक हुन सक्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटि नभएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले स्टेटसमा लेख्नुभएको छ, केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नआत्तिनुहोस्। उहाँले भन्नुभएको छ, सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन।
1: श्रमिक ठग्ने म्यान पावर कम्पनी र एजेन्ट विरूद्ध सरकारले कड़ा नियम थालेपछि वैदेशिक रोजगार व्यवसाय संघ आन्दोलित भएको छ। संघले हिजो पत्रकार सम्मेलन गर्दै पहिलो माग नै श्रमिक ठगेर कार्यवाहीमा परेका म्यान पावर कम्पनीलाई गरिएको कार्यवाही फिर्ता गर्नुपर्ने राखेको छ। माग सुनाई नभई श्रम स्वीकृतिदेखिका सरकारी सेवा लिन बन्द गर्ने समेत घोषणा गरेको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो।
5: आइरहेको छ नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार छैन हामी। हामी बरु नयाँ गन्तव्य मूलक खोजौँ, नयाँ श्रम गन्तव्य मूलक खोजौँ, त्यहाँ हाम्रा चाहिँ बेरोजगार श्रमिकलाई चाहिँ व्यवस्थापन गरौँ। तर एकाधिकार श्रमिकलाई लक्षित गरेर ल्याइएका एकाधिकारहरू वैदेशिक रोजगार व्यवसायका लागि मान्य हुने छैनन्।
1: वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले कानूनको सर्वोच्चता भएका मुलुकमा सबैले कानूनको परिपालन गर्नुपर्ने बताउनु भएको छ। यसैबीच वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 भन्दा बढ़ी उजुरी अझै फर्स्युट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्स्युट भएका छन्। करिब 68.56% उजुरी अझै टुङ्गिन बाँकी रहेको छ। विभागका अनुसार 1,134 उजुरी मेलापत्र मार्फत समाधान गरिएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फेरछुट लक्ष्य अनुसार गर्न किन सकेको छैन, सीआईएमसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो,
6: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्चुट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउपूर्तिको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउपूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि भयन हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेश गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्चुटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठुलो संख्यामा बाँकी रहेको जस्तो देखिन्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आमाको दूध बाल बालिकाका लागि अमृत समान।
7: आमाको दूधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो हो। अरू जनावरको दुधले चाहिँ कडा दही बन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने प्रोटिन बढी हुन्छ।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै। कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारी अस्पतालका फार्मेसीको नाम फेरियो फेरिने अवस्था शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। दोलखाका श्याम भुजेल गत बिहिबार दिउँसो दमको औषधि किन्न राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीको लाइनमा हुनुहुन्थ्यो। जब पालो आयो उहाँले डाक्टरले लेखिदिएको अनुसार देखाउँदै औषधि माग्नुभयो तर त्यो औषधि उक्त फार्मेसीमा थिएन। देशका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा लेखिएको छ सुलभ फार्मेसी, तर महँगा र बीमामा समावेश औषधि किन्नु जानुपर्छ भने निजी फार्मेसीमै जानुपर्ने बाध्यता अझै पनि रहेको छ। प्रहरीमा जनशक्ति बढ़ेन, 4.35% बढ़्यो अपराध शीर्षकको अर्को खबर छ। प्रहरी जनशक्ति एक दशकदेखि लगभग उस्तै छ तर अपराधको ग्राफ भने लगातार उकालो लागिरहेको छ। आर्थिक वित्तीय तथा डिजिटल अपराधको चाप बढ़दै जाँदा पछिल्लो एक वर्षमै नेपाल प्रहरीमा दर्ता भएका मुद्दाको संख्या 4.35% बढ़ेको छ। एक वर्षमा मुद्दाको संख्या 2544 बढ़ेको छ। आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीमा 61,016 मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम थियो। जनशक्ति र स्रोत साधनको सीमितताले बढ़ो अपराध नियन्त्रण र अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बन्दै शीर्षकमा नवराज मैनालीले खबर लेख्नु भएको हो। त्यस्तै भित्रपृष्ठमा कम्बोडियाको जेलमा 76 नेपाली म्यानपावरबाट 18 नेपाली म्यानमारबाट 18 नेपाली जेलमुक्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
0: कान्तिपुर दैनिकको भित्री पन्नामा नेपालका सड़कमा विद्युतीय सवारी कति सुरक्षित शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। 26 31 साउनसम्म भ्रकुटी मण्डपमा हुने नाईमा नेपाल मोबिलिटी एक्सपो 2026 तयारी तीव्र पारिएको छ। अर्को खबर छापिएको छ, चर्चा र विवादमा आइरहने ल्यारी एलिसन शीर्षकमा यो खबर छापिएको छ भने र भित्री पन्नामै मापदण्डको व्यवस्थाले फेवातालमा मानवीय क्षति बढ़दो शीर्षकमा दीपक वरियारले पोखराबाट लेख्नु भएको छ। मापदण्ड पालना र स्ट्याण्ड अप प्याडल एसयूपी बोर्ड सञ्चालन सम्बन्धी कार्यविधि नहुँदा फेवातालमा दुर्घटना बढ़िरहेको छ। भदौमा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी बारेको खबर छापिएको छ भने राष्ट्रको ओएनडीएममा सामान्य र अर्थ मन्त्रालयको असहमति शीर्षकमा खबर छ। परराष्ट्र सेवाका दरबन्दी स्थानान्तरण गरेर प्रशासनतर्फका मात्रै दरबन्दी कटौती प्रस्ताव गरिएको दुवै मन्त्रालयका अधिकारीहरूको टिप्पणी छ। कूटनीतिक क्षेत्रको आवश्यकता नबुझिएको भन्दै परराष्ट्रले असन्तुष्टि जनाएको राजेश मिश्रले लेख्नु भएको खबरमा उल्लेख छ। कन्सुलर सेवा अब अनलाइनबाट शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई अनलाइन प्रविधिमा रूपान्तरण गरेको छ। कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइन आवेदन दिन सकिनेछ। आवेदनको अवस्था हेर्न सकिने तथा अनलाइनबाटै राजस्व तिर्न सकिने व्यवस्था मिलाइएको हो। सुनौलो तोपका गुण्डले सजियो सुक्लाफाँटा शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट तस्विर सहित लेख्नु भएको खबर पनि छापिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। देशभित्र रोजगारीको अभाव र ऋणको चापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति कमजोर देखिएको छ। वैदेशिक रोजगार व्यवसायीद्वारा श्रमिक विदेश नपठाउने घोषणा शीर्षकमा खबर छ भने चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ताहरू भने अन्यलमा परेका छन्। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए शीर्षकमा शिवपुरीले भारत डुमरा शीर्षकबाट डुमराबाट खबर लेख्नु भएको छ। 2 बोरा युरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा खबर छापिएको छ। सत्तामा पुगेपछि संचार क्षेत्र राजनीतिक दलहरूको प्राथमिकताबाट बाहिरिँदै गएको उल्लेख गरिएको छ र विभिन्न व्यक्तिहरूको विचार पनि छ। प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौं शीर्षकमा डाक्टर विक्रम तिमल सिन्हा जो संचार मन्त्रीको रूपमा हुनुहुन्छ उहाँको विचार पनि छापिएको छ। कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा खबर छापिएको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउनको अन्तिम साता काठमाडौँमा बोलाएको राष्ट्रिय भेला नरोक्ने भएको हो। इतर पक्षले हिजो पत्रकार सम्मेलन गरी भेला नरोकिने जानकारी गराएको छ। गोर्खापत्र दैनिकमा प्रतिनिधि सभामा उद्योग मन्त्रीको जवाब ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा खबर छापिएको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँले बताउनुभयो। तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। 250 को सामान किन्दा 10,00,000 पुरस्कार शीर्षकमा अर्को खबर पनि छापिएको छ। 250 रूपियाँको सामान खरिद गर्दा 10,00,000 रूपियाँ पुरस्कार हो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएपछि करदाता पनि राज्यबाट सिधै पुरस्कृत भएका हुन्। आन्तरिक राजस्व विभागले संचालन आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लक्की ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,094 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी गराएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525443 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशीले 10,00,000 रूपियाँको बम्पर उपहार प्राप्त गर्नुभएको हो।
12: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका प्रतिदिन एकजना बाल बालिकाको मृत्यु हुने गरेको अध्ययन सार्वजनिक गरेको छ। युनिसेफले 300 दिनमा गाजापट्टीमा कम्तीमा 300 बाल बालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको हो। पश्चिम एसिया र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्डका अनुसार युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औषधमा एकजना बाल बालिकाको मृत्यु हुने गरेको हो। गाजापट्टीको करिब एक तिहाई भूभागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जस्ता भए जम्मा भएका असुरक्षित स्थानमा परिवारहरूको बसोबासका कारण पनि त्यसो भएको हुन सक्ने अध्ययनमा उल्लेख गरिएको छ। गाजापट्टीभरि बालबालिकाले तीव्र कुपोषण रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाई प्रणालीको सामना गर्न बाध्य भएका छन्। विश्व बजारमा खाद्य वस्तुको मूल्य जुलाई महिनामा 3 वर्षताकै उच्च स्तरमा पुगेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ। एफएओको खाद्य मूल्य सूचकांक जुलाईमा औसत 131.1 अंक पुगेको छ। यो जूनको 130.3 अंक भन्दा 0.7 अंक अर्थात 0.6% बढ़ी हो। यो जनवरी 2023 यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानी सर्वोच्च नेता मजुबा खामिनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ। इरानी संचार माध्यमका अनुसार खामेनीको अवस्था अत्यन्त गम्भीर रहेको उल्लेख गरिएको छ। अमेरिकी आक्रमणमा गम्भीर घाइते हुनुभएका उहाँलाई सार्वजनिक गरिएको थिएन। अमेरिका र इजरायलद्वारा चलाइएको संयुक्त सैन्य आक्रमणमा पिताको मृत्युपछि तत्काल उहाँ सर्वोच्च नेतामा छानिनु भएको थियो। पदभार ग्रहण गरेदेखि कुनै सार्वजनिक कार्यक्रममा उपस्थित नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली सोमबार भारत जान लागेको छ। नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने 2 र उत्कृष्ट प्रदर्शन गर्ने 2 गरी 4 खेलाड़ीलाई नगद सहित सम्मान गरेको छ। पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राणा तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अञ्जनी तेली सम्मानित हुनुभएको हो भने इंग्ल्याण्डका पूर्व राष्ट्रिय क्रिकेटर रवि बोपाराले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा पनि चितौन राइनोजबाट खेल्नुहुने भएको छ। चितौनले सामाजिक सञ्जाल मार्फत बोपाराले लगातार तेस्रो संस्करण खेल्ने जानकारी दिएको हो। किर्तिपुर र मूलपानीको विकेट स्वरूप फेरिन थालेको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण र 19 वर्ष मुनिको महिला विश्वकप क्रिकेट लक्षित निर्माण कार्यलाई तीव्रता दिइएको छ।
1: नेपालमा शुरू गरिएको आमाको दूध बैंकको अवधारणा र यसको संचालन अभ्यास तथा चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब आमाको दूध बैंकको अवधारणा। नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृत कोष संचालनमा आएको आगामी भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ। 2079 भदौ 3 गते थापाथल स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शुरू गरिएको यो सेवाको महत्व र प्रभावकारिताका बारेमा साथी सुशीला श्रेष्ठले संस्थापक डाक्टर कल्पना उपाध्याय सुविधिसँग कुराकानी गर्नुभएको छ।
7: अब अहिले चाहिँ नै अब रोगहरू पनि धेरै छ, कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन, त्यसैले जसको पायो त्यसकै दूध नखुवाउने, तर दूध चाहिएको बच्चालाई खुवाउँदाखेरि त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दूध निकालेर खुवाउने भने अब दान यो एउटा पुण्य नै हो, यसबाट उहाँले दूध दिए बापत केही पाउने भन्ने छैन।
16: अस्ति भर्खरै मन्त्री हाम्रो सीतावादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो। कोही बच्चालाई आवश्यक छ भनेदेखि एउटा आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखि नै हो होइन, तर अस्पतालले नै यो सुरुवात गर्यो। जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो?
7: त्यही हो, अब यसै पनि आमाको दुधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई। गाईको दुधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि, उसको बच्चालाई त्यही दुध राम्रो हो। आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दुध चाहिन्छ। आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि होइन। फर्मुला दुध भनेको त गाईको दुधहरू गाई अरू जनावरको दुधबाट बनेको हुन्छ, जसमा चाहिँ नि उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन्। तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ, झन् गाई भैँसीको दुधमा त त्यो पेटभित्र गएर प्रोटिन त हुन्छ, त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि। आमाको दुधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही बन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने प्रोटिन

0: दुध छैन भने आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो। त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस भन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
1: प्रसूति गृहमा त्यो समस्या कम भयो। अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार?
0: अब सरकारले सबैतिर गर्ने जुन हामीले चाहिँ वृहत स्तन पानी
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

सर्वोच्च अदालतमा पार्टीको आधिकारिकता बारे प्रतिरक्षा गर्ने कंग्रेस सभापति थापाको भनाई, सर्वोच्चको पछिल्लो निर्णयले राष्ट्रिय भेलालाई प्रभावित नपार्ने असन्तुष्ट पक्षको दावी। नेपाली कामदार विदेश नपठाउने वैदेशिक रोजगार व्यवसायको घोषणा, दैनिक गैरेगा झण्डै 2000 युवाको विदेश जाने प्रक्रिया अवरूद्ध। चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च, नाफाको आशामा चाँदी किनेका लगानीकर्ता अन्योलमा। भदौदेखि पुनः आन्दोलन गर्ने नेपाल शिक्षक महासंघको तयारी, शिक्षा ऐन तत्काल ल्याउनुपर्ने लगायतका माग। थाइल्याण्डको एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा 7 जनाको मृत्यु। र एनपीएल क्रिकेटका लागि पोखरा एभेन्जर्समा फेरि श्रीलंकाका धनञ्जय लक्ष्मण अनुबन्ध।

0: सभापति गगन थापाले पार्टीको विशेष महाधिवेशनको वैधानिकताको प्रतिरक्षा गर्न सर्वोच्च अदालतमा जाने बताएका छन्। कांग्रेसको आधिकारिकताको विषय भएर असन्तुष्ट पक्षले दिएको पुनरावलोकन निवेदनलाई अदालतले स्वीकारेको भोलिपल्ट संघीय राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशन विधानसम्मत भएको बताएका हुन्। विशेष महाधिवेशन वैधानिक भएको पुष्टि गर्न मौका आएको उनको भनाइ थियो।
1: नेपाली कंग्रेस पार्टीको विधानमा भएको व्यवस्थाको पार्टीका सार्वभौम सदस्यहरूले प्रयोग गरेर हामीले विशेष महाधिवेशन गर्यौं। विशेष महाधिवेशन आवश्यक पनि थियो, विशेष महाधिवेशन गर्न पाउने हाम्रो अधिकार पनि थियो। विशेष महाधिवेशनको वैधानिकता विशेष महाधिवेशनको हलबाट हामीले पुष्टि गरिसक्यौं। विशेष महाधिवेशनको वैधानिकता निर्वाचन आयोगले पुष्टि गरिसक्यो। विशेष महाधिवेशनको वैधानिकता सम्मानित अदालतको सर्वोच्चको डिभिजन बेन्चले पुष्टि गरिसक्यो। फेरि यसको पुष्ट्याई गर्नुपर्छ भनेर सम्मानित अदालतले बोलेको सन्दर्भमा यसलाई फेरि एकपटक नेपाली कांग्रेसको विधान बमोजिम भएको विशेष महाधिवेशन वैधानिक थियो, ठिक थियो भनेर पुष्टि गर्नका निम्ति हामीले फेरि एकपटक अर्को अवसर प्राप्त गरेका छौं।
0: सर्वोच्च अदालतले प्रक्रियामा सहभागी हुने सभापति थापाले बताए पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरिरहेको उनको भनाइ थियो।
1: अदालतको प्रक्रियामा सहभागी हुने हाम्रो कर्तव्य हो, हामीहरू सहभागी हुन्छौ र बडो शानका साथमा हामीले गरेको वैधानिक कामको हामीहरू प्रतिरक्षा गर्छौ, त्यसको डिफेन्ड गर्छौ, हामीले ठिक गरेका थियौं भन्ने कुराको हामीहरू डिफेन्ड गर्छौ। म नेपाली कंग्रेसको सभापतिको रूपमा काम गरिरहँदै गर्दा यो यत्रो ऐतिहासिक पार्टीको सभापतिको जिम्मेवारी भनेको यसलाई यसमा परिपक्व ढंगले सबै कुराहरूको बारेमा सोच्नुपर्छ। पार्टीको सभापतिले हिजोतिर पनि फर्केर हेर्नुपर्छ, आज के भइरहेको छ पनि हेर्नुपर्छ, भोलिको पनि हेर्नुपर्छ, सबैलाई समाजले जाने कोसिस गर्नुपर्छ भन्नेतर्फ म सचेत छु। त्यही विशेष महाधिवेशनमा नजाने साथीहरू हुनुहुन्छ, ती नजाने साथीहरू पनि नेपाली कंग्रेसकै म जस्तै साथीहरू हो, म जत्तिकै अधिकार भएको साथीहरू भन्नेतर्फ पनि म सचेत छु, सचेत रहनुपर्छ, मैले सबैलाई समेटेर लिएर जानुपर्छ।
0: यसैबीच नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सर्वोच्चको पछिल्लो निर्णयले काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलालाई प्रभावित नपार्ने बताएको छ। काठमाडौँको चुन्देवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भेलाका संयोजक कांग्रेस नेता शशांक कोइरालाले अदालतको आदेशबाट कार्यकर्तामा उत्साह आएको बताए। अदालतको सो निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट न्याय पाउनेहरूमा आफूहरू विश्वस्त रहेको कोइरालाको भनाइ थियो।
2: भेलालाई सभापति श्री शेरबहादुर देवाजीले पनि सम्बोधन गर्नुहुनेछ। हामीले पहिलेदेखि नै निर्णय गरिसकेका छौँ भेला हुन्छ भनेर, त्यो निर्णयले केही परिवर्तन ल्याउँदैन। झन मलाई लाग्छ आकर्षित भएर मान्छेहरू झन उपस्थित हुन्छ, जस्तो हामीले सम्झिएका थियौँ 10,000-20,000 मान्छे, अब त मलाई लाग्छ धेरै मान्छेहरू आकर्षित भएर आउँछ। त्यो मात्रै मलाई लाग्छ परिवर्तन भएको, जहाँसम्म मलाई लाग्छ धरपकड हुँदैन, भइहाल्यो भने त्यो बेला विरोध गर्छौँ।
0: नेता कोइरालाले पार्टीको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्न राष्ट्रिय भेला कसै ढुङ्गा साबित हुने टिप्पणी गरे। उनले भने
2: राष्ट्र सामु उपस्थित चुनौतीहरूको सामना गर्न नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई एकताबद्ध गर्नु यो भेलाको मूल्य उद्देश्य हुनेछ। राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गर्दछु।
0: आफूहरूको भेलालाई पूर्व सभापति शेरबहादुर देवालले सम्बोधन गर्ने कोइरालाको दावी छ। असन्तुष्ट पक्षले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला गर्दैछ।
3: वैदेशिक रोजगार व्यवसायले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिटेन्समा असर पर्ने भएको छ। दिनमा करिब 2,000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिटेन्स पठाइरहेको अवस्थामा व्यवसायले श्रमिक पठाउन बन्द गर्दा मुलुकको अर्थतन्त्रमै असर पर्ने देखिएको छ। 2/3 श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गत वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 बुँदे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजोदेखि वैदेशिक रोजगारीकामा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि हिजो राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। वैदेशिक रोजगार विभागले विभिन्न चरणमा गरी 771 इजाजतवाला संस्थामाथि गरेको कार्यवाही तत्काल फिर्ता लिन माग गरेको छ। विभागले श्रमिकसँग तोकियोभन्दा बढ़ी शुल्क उठाएको करारपत्र अनुसार गन्तव्य देशमा काममा नलगाएको र विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाएको लगायत कारण देखाउँदै कार्यवाही गरेको थियो। माग सम्बोधन नभएसम्म श्रमिकको संस्थागत संस्वीकृति प्रक्रियामा सहभागी नहुने संघको भनाइ छ। नयाँ र पुराना श्रम स्वीकृति लिएका गरी 2000 भन्दा बढ़ी श्रमिक हरेक दिन वैदेशिक रोजगारीमा जाने गरेका छन्। त्यसमा करिब 1000 जना नयाँ श्रम स्वीकृति लिएका श्रमिक रहेका छन्। गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति लिएर 4,06,404 नेपाली वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये करिब 66% अर्थात 2,68,920 जना म्यान पावर कम्पनी मार्फत गएका थिए। व्यक्तिगत रूपमा 31.6% र सरकार संयन्त्र मार्फत 2% मात्रै गएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नयाँ श्रम स्वीकृति लिने श्रमिकको संख्या भने 79,553 घटेको छ, जुन 19.7% गिरावट हो। संघका अध्यक्ष दिगबहादुर खत्रीले वैदेशिक रोजगार क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार मध्ये एक भए पनि नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समयानुकूल सुधारको अभावले व्यवसाय संकटमा परेको बताए।
0: नेपाल शिक्षक महासंघले भदौमा आन्दोलन गर्ने घोषणा गरेको छ। सरकारसँग विभिन्न माग राख्दै पूरा नभई भदौदेखि आन्दोलन गर्ने महासंघले जनाएको हो। तेस्रो राष्ट्रिय परिषदका निर्णय र माग सार्वजनिक गर्न महासंघले काठमाण्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग पूरा नभई पुनः आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिने बताए। महासंघले गत वर्ष वैशाखमा काठमाण्डौ केन्द्रित भएर 29 दिनसम्म सड़क प्रदर्शन गरेको थियो। सरकारसँग सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो। महासंघले शिक्षकको वृत्ति विकास सम्बन्धी विभिन्न माग अघि सारेको छ। शिक्षा ऐन तुरन्त जारी हुनुपर्ने माग समेत गरिएको छ। गत वर्ष वैशाख 19 गते सरकार र महासंघबीच भएको 9 बुँदे सहमति कार्यान्वयन गर्न महासंघले भनेको छ। यता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने हतार नगरी समय लिएर विधेयक अघि बढ़ाउने बताउँदै आएका छन्। गत साउन 16 र 17 गते काठमाण्डमा महासंघको बैठक बसेको थियो। बैठकले माग पूरा गराउन दबाव दिन आन्दोलन गर्ने निर्णय गरेको र शीघ्र आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने अध्यक्ष सुवेदीले जानकारी दिए।

0: नेपाली पेन्ट्स कम्पनी चल्किन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग सबभन्दा सुरुमा कान्तिपुर सविस्तार सरकारले कर चुहावट नियन्त्रण राजस्व संकलन वृद्धि र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। बिल माग्ने र बिल जारी गर्ने संस्कार विकास गर्न शुरू गरिएको यस कार्यक्रममा निश्चित मापदण्ड पूरा गर्ने उपभोक्ताले लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्ने व्यवस्था गरिएको छ। पहिलो चरणको लक्की ड्र मार्फत दैनिक र बम्पर पुरस्कारका विजेता घोषणा गरिएको छ। कार्यक्रमको प्रक्रिया, विजेता छनौट र पुरस्कार दावी गर्ने व्यवस्था तयार पारिएको सामग्री अबको क्रममा
3: सामान किनेपछि अनिवार्य रूपमा उपभोक्ताले बिल माग्ने र व्यवसायमा पनि अनिवार्य रूपमा बिल जारी गर्ने संस्कारको विकास गर्न सरकारले चालु आर्थिक वर्ष 2083-84 बजेटमा गरेको व्यवस्था कार्यान्वयनमा ल्याएको हो। भ्याट तथा अन्य कर चुहावट नियन्त्रण गर्न र सुरक्षित विद्युतीय भुक्तानी डिजिटल पेमेन्टको अभ्यासलाई विस्तार गर्न कार्यक्रम ल्याइएको सरकारको भनाइ छ। कार्यक्रमका लागि सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि समेत बनाएको छ। कार्यक्रमका लागि नेपालभर आफ्नो व्यक्तिगत प्रयोजनका लागि एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन पाउनेछन्। व्यावसायिक प्रयोजनका लागि भएका खरिद सरकारी वा सार्वजनिक संस्थानको नाममा जारी भएका बिजक टेलिफोन इन्टरनेट विद्युत सवारी साधन ढुवानीका साधन र हवाई टिकट खरिदका बिजक भने सहभागी हुन पाउँदैनन्। स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरिएका बिजक पनि समावेश गरिने छैन। विद्युतीय भुक्तानी क्यूआर कोड वा अनलाइन मार्फत गरिएको खरिद उपहार कार्यक्रम स्वत समावेश हुनेछ। यस्तो भुक्तानी गरेपछि प्राप्त हुने ट्रान्जेक्सन नम्बर नै उपहारको कुपन नम्बर हो भने अन्य बिजकको हकमा उपभोक्ताले विभागको एप वा वेबसाइटमा बिजक नम्बर विक्रेताको प्यान मिति रकम र आफ्नो विवरण भर्नुपर्नेछ। त्यहीबाट कुपन नम्बर प्राप्त हुनेछ। कार्यक्रमको पहिलो ड्र शुक्रबार गरियो। यही साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा नगदमा वस्तु तथा सेवाको कारोबार गरी विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको हो, जसमा साउन 1 गतेदेखि 15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 जनाले कर कटी गरी 1-1 लाख रूपियाँ नगद उपहार पाएका छन्। एकजनाका लागि भने पाक्षिक रूपमा 10 लाख रूपियाँको बम्पर उपहारको व्यवस्था गरिएको छ। विभागका अनुसार अनलाइन मार्फत शिवकृष्ण जनरल स्टोरमा 250 रूपियाँको सामान किनेका एक उपभोक्ताले यस पटकको 10 लाख रूपियाँको बम्पर उपहार जितेका छन्। उनले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिवकृष्ण जनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। कार्यक्रमको पहिलो लकी ड्र अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको उपस्थितिमा आयोजना गर्दै विजेताको घोषणा गरिएको हो। यस पटक 2,56,08,94 विद्युतीय र 7,77 नगद कारोबार मध्येबाट विजेता छनौट भएका हुन्। अर्थमन्त्री वाग्ले आगामी दिनमा सरकारी प्रणालीमा बिजकको विवरण प्रविष्ट गर्न नपर्ने गरी काम गर्ने तयारी भइरहेको बताए। उनले भने
4: ट्रान्जेक्सनहरू चाहिँ अब नगद पनि बोक्न नपर्ने, फोनबाटै अटोमेटिकली हुने, पछि त बिल पनि क्लेम गर्न नपर्नेतिर हामी जान्छौँ। अहिले हामीले फोन पे लगायत डिजिटल माध्यमबाट खरिद गरेका कुराहरू हाम्रो सिस्टममा स्वतः अटोमेटिकली रेकर्ड हुने र त्यो स्वतः रेकर्ड भएका ट्रान्जेक्सनहरू मध्येबाट छानेर भयो। झण्डै 2 करोड+ ट्रान्जेक्सन, 76 अरब चाहिँ कहीँ रुपियाँ बराबरको ट्रान्जेक्सनबाट आज लिएर आयौं। अब यो सजिलै मलाई मेरो अनुमानमा यो खरबौंमा जान्छ मासिक, र यसले चाहिँ धेरै करदाताहरूलाई अब डिजिटल माध्यम अवलम्बन गर्न र बिलहरू दिने लिने संस्कारको विकास गरेर हाम्रो जुन राजस्व चुहावटका कुराहरू छन् होइन, अपारदर्शी करको नेटभन्दा बाहिर रहेका सबैलाई यसले चाहिँ औपचारिक ढंगले पारदर्शी रूपमा देश निर्माणमा सहभागी हुन उत्प्रेरित गर्छ भन्ने हामीले आशा गरेका छौं।
3: विजेता छनौटका लागि अपनाइएको विधि अनुसार सबै कुपनले समान अवसर पाउने, एउटै कुपन एउटै छनौटमा दोहोरिन नसक्ने तथा छनौट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र सुरक्षित रहने दावी गरिएको छ। कार्यविधि अनुसार अबदेखि हरेक महिनाको 16 गते र महिना महिनाको अन्तिम दिन वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ। राजस्व संकलनको लक्ष्य पूरा गर्न उपहार योजना प्रभावकारी हुने अपेक्षा गरिएको अर्थमन्त्री वाग्लेको भनाइ छ।
4: यो सालको राजस्व उठाउने लक्ष्य पनि असाध्यै महत्वाकांक्षी छ। हामीले 1580 अर्ब राजस्व उठाउँछौ भनेका छौं र यस्तै यस्तै स्किमबाट करको दायरा फराकिलो गर्दै सबैलाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुनलाई प्रोत्साहन गर्ने हेतुले यो लिएको छ। यसले साँच्चीकै इन्करेज गर्छ भन्नेमा हामी विश्वस्त छौं र यो सफल हुन्छ भन्नेमा हामी असाध्यै आशावादी छौं र यसको सफलता सँगसँगै नयाँ नयाँ स्किमहरू पनि हामी चाहिँ यसलाई फराकिलो बनाउँदै लान्छौं।
3: विभागले विजेताको जानकारी सम्बन्धित व्यक्तिलाई मोबाइल र इमेल मार्फत दिइनेछ र नाम विभागको वेबसाइट तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिनेछ। विजेता उपभोक्ताले उपहार घोषणा भएको 15 दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा आफ्नो बैंक खाता र कारोबार सम्बन्धी सम्पूर्ण जानकारी दिनुपर्नेछ। त्यसबारे अध्ययन गरी विभागले उपभोक्ताले उपलब्ध गराउँदै आएको बैंक खातामा उपहार रकम जम्मा गरिदिनुपर्नेछ। उपहारका लागि पेश गरिएका कागजात जाँचपछ गर्दा छुट्टा नकली वा कृत्य प्रमाणित भए त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम कार्यवाहीका लागि विभागले सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था समेत कार्यविधिमा उल्लेख छ। तोकिएको अवधिभित्र आवश्यक कागजात सहित उपहार दावी गर्न नपुगेका विजेताको उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला। मल्लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि घर आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोडीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्ष नगेन्द्र प्रसाद सिंह र 55 वर्ष सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनावर्षा पुगेका थिए। 2 बोरा यूरिया 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्काउँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढ़ीको डुमरा स्थित कारागार चलान गरिएको थियो। मल ल्याउने क्रममा पक्राउ परेका सिंह दाजुभाइबारे परराष्ट्र मन्त्री शिशिर खनालले चासो देखाउँदै नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत भारतसँग कूटनीतिक सम्बन्ध शुरू गरेका थिए। तर अदालती प्रक्रियाका कारण दुवैको रिहाई लम्बिएको थियो। मन्त्री खनालले अदालती प्रक्रियाका कारण रिहाईमा ढिला हुन गएको प्रतिक्रिया दिए।
2: दक्षिण पूर्वी एसियाका विभिन्न देशमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा फसाएका नेपाली मध्ये अहिलेसम्म 860 जनाको उद्धार गरिएको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो नियमित प्रेस ब्रिफिङ मार्फत कम्बोडियामा अझै 76 नेपाली थुनामा रहेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार कम्बोडियामा 38 जना अनलाइन स्क्यामिङ र 38 जना संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ परेर जेलमा रहेका छन्। दक्षिण पूर्व एसियामा प्रतिबन्धित तथा गैर कानूनी काममा नेपाली जाने र लैजाने क्रम अझै नरोकिएको मन्त्रालयले जनाएको छ। कम्बोडियामा जेलमा रहेका नेपालीहरूको कानूनी सहायताका लागि वकिल नियुक्त गर्ने प्रक्रिया शुरू गरिएको हो। यसैबीच म्यानमार स्थित नेपाली दूतावासको पहलमा विभिन्न अभियोगमा जेल परेका 18 नेपाली नागरिक रिहा भएका छन्। उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया शुरू भइसकेको मन्त्रालयले जनाएको छ।
3: कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ निरज विक्रम शाहसहित 3 जनालाई जिल्ला प्रहरी कार्यालय बाँकीले पक्राउ गरेको छ। पक्राउ परेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाह, उनकी श्रीमती शुभेच्छा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगंज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्। उनीहरूलाई नेपालगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक सिंह राठौरले जानकारी दिए। प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई हो। यो प्रकरणमा संलग्न रहेका अन्य केही प्रतिवादी फरार रहेका छन् भने केही व्यक्ति यसअघि नै पक्राउ परिसकेका छन्। पक्राउ परेका शाह श्रेष्ठ र थापामाथि बैंकिङ कसुर तथा आर्थिक अनियमितता सम्बन्धी कानूनी प्रावधान अन्तर्गत अनुसन्धान भइरहेको डीएसपी राठौरले जानकारी दिए।

0: वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: कान्तिपुर झारीमा अब आर्थिक समाचार. नेपालले चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च गरेको छ. गत आर्थिक वर्षमा 32.74 अर्ब रूपियाँ चाँदी आयातका लागि बाहिरिएको छ. सो रकम सुनका लागि भएको खर्चभन्दा झण्डै 3 अर्ब रूपियाँले बढ़ी हो. गत आर्थिक वर्षमा सुन आयातमा 29.15 अर्ब रूपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कमा छ. शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्याधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि त्यसको माग बढ़ेको हो. नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष डीएस रत्न साक्यले भने छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्. तर बिस्कुट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ. गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढ़ेर लगानीमा नाफा देख्न थालेपछि सर्वसाधारणको लगानी बढ़दै गएको व्यवसायी बताउँछन्. कार्तिक 2082 प्रतितोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुष 2082 वात्तै बढ़ेर प्रतितोला 7,500 रूपियाँ पुगेको थियो. दुई वर्ष अघि चाँदीको मूल्य प्रतितोला 1,350 देखि 1,950 रूपियाँ हाराहारीमा सीमित थियो. गत आर्थिक वर्षमा आयात भएको अधिकांश चाँदी ग्राहकले लगानीकै उद्देश्यले खरिद गरेको साक्यको भनाइ छ.
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. थाइल्याण्डको राजधानी बैंकक नजिक रहेको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा 7 जनाको मृत्यु भएको छ. अन्य केही घाइते भएका छन्. अधिकारीहरूका अनुसार गोली एक 14 वर्षीय विद्यार्थीले विद्यालयमा चलाएका हुन्. गोली चलाउनु अघि ती विद्यार्थीले आफ्ना हजुरबुबा र आमाको पनि हत्या गरेको बताइन्छ. गोली चलाएको भनिएका ती विद्यार्थी विद्यार्थीले आफ्नो समेत हत्या गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. बैंककको उत्तर पश्चिममा पर्ने नोन्थापुरी प्रान्तस्थित डोब सिरिन नोन्थापुरी नामक विद्यालयमा सो घटना भएको हो. थाइल्याण्डका सरकारी अधिकारीहरूका अनुसार सो गोलीकाण्डमा कानून रूपमा दर्ता गरिएको सानो आकारको बन्दुकको प्रयोग भएको पाइएको छ. 12 देखि 18 वर्ष उमेरसम्मका करिब 3,000 विद्यार्थी सो विद्यालयमा अध्ययनरत छन्.
1: कान्तिपुर झारीमा अब खेल प्रसंग. तेस्रो संस्करणको नेपाल प्रिमियर लीग क्रिकेटका लागि फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले श्रीलंकाका धनञ्जय लक्ष्मणलाई अनुबन्ध गरेको छ. पोखराले लक्ष्मणलाई दोस्रो विदेशी खेलाड़ीका रूपमा टोलीमा भित्राएको हो. उनले यसअघि पनि दोस्रो संस्करणको एनपीएलमा सहभागिता जनाएका थिए. 27 वर्षीय लक्ष्मणले अघिल्लो संस्करणमा 3 खेलमा 10 विकेट लिएका थिए. यसअघि पोखराले बंगलादेशका स्टार खेलाड़ी साकिब अल हसनलाई अनुबन्ध गरिएको जनाइसकेको छ. यसैबीच अन्य टोलीहरू विराटनगर किङ्स, जनकपुर बोल्स लगायत टोलीले पनि विदेशी खेलाड़ी अनुबन्ध गर्ने अन्तिम तयारी भइरहेको जनाएका छन्.
2: अब मौसम सम्बन्धी जानकारी. आज देशभर साधारणतया बादल लाग्नेछ. कोशी बागमदर गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ. कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका धेरै स्थानमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ. तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ. यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ. केही बेर अघि 20 डिग्री सेल्सियस मापन गरिएको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम आज 31 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ. सूर्योदय बिहान 5:24 भयो भने सूर्यास्त भएर साँझ 6:53 हुनेछ.
1: हवस्, देशका साथै कान्तिपुर डहारीको यो बुलेटिन अहिले यही सकिन्छ. नवीन र म श्रीकृष्ण विदा हुन्छौ. नमस्कार.
3: Red Bull, Bubble Energy.

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
3: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611665, 98421552504, 98421926987 र 98520519906।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ, म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खादवारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू:
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादवारी 1 संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520555768, 98520555768।
12: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खुल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
15: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
16: ओहो लु नमस्कार है सर।
17: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
16: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
17: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
18: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
18: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
18: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल 98615 39 444
18: र 0295901055।
19: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843347262,
10: 9810555580
5: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: होइन ए मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029-562-061,
3: 029-573-315
2: र 98-520-7177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768,
7: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवासभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।

0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: खटाल टेलरिङ सेन्टर खाँदबार 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98615 39444
1: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420 82776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 029140084 र 98040485827।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611665, 98421552504, 98421262987 र 98520519906।
15: आयो सबको घर घरमा।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
19: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
20: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
19: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू:
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
20: दाँत खुल्ने, दाँत सफा गर्ने,
19: दाँतको एक्सरे गर्ने,
20: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
20: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
19: बाङ्गो टिङ्गो दाँत मिलाइने,
20: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
20: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैटा नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्रे।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: साथमा तपाईँहरूसँग उपस्थित भएको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रममा फोन गर्नको लागि तपाईँ 98-453-97-658 र 98-142-73-601 सम्पर्कमा आउँदै गर्नुहोला। म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट

0: राजनीति 2083 साल श्रावण महिनाको आज 23 गते हो। आज विशेष दिन, आज 23 गते शनिबार रहेको छ। तदनुसार ईस्वी सन 2026 आज अगस्त 8 तारीक नेपाल सम्मत 1146 रहेको छ। जिल्लाका रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आज श्रावण महिनाको कृष्ण पक्ष आज परम पवित्र पावन दिन सूर्य उदयमा हेर्दाखेरि आजको दिनमा विशेष गरी दशमी तिथि देखिन्छ। 13:46 पल्ला दिनको 11 बजेर 1 महिनासम्म तदुपरान्त भने एकादशी रहनेछ। रोहिणी नक्षत्र 24:01 पल्ला दिनको 3 बजेर 7 महिनासम्म ध्रुवयोग 6:45 पल्ला भवकरण 40:43 पल्ला आज आनन्द युगमा श्री वत्स युग रहेको छ। आजको दिनको समय 33:08 पल्ला बिहान सूर्योदय 5:31 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6:46 मिनट जाँदा रहनेछ। आज विश्व भू संरक्षण दिवस रहेको छ भने भोलि कामिका एकादशी व्रत रहेको छ। कामिका एकादशी व्रतमा जसले योभन्दा पहिलेको एकादशीमा हरिशयनीमा तुलसी सार्न पाउनु भएन, जुठो पर्यो, सुत्केरा भयो, अथवा घरमा कोही परिवार हुनुहुन्थेन, सम्भावना भएन, के भयो राख्नु भएन भने भोलि कामिका एकादशीको दिन पनि तुलसीको मठमा तुलसीको बिरुवा रोप्न सक्नुहुनेछ। अब ग्रह गोचरको पालो। सूर्य यतिखेर कर्कट राशिमा रहेका छन्। चन्द्रमा वृष राशिमा, मंगल मिथुन राशिमा छन्, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा छन्, त्यस्तै गरेर शुक्र कन्या राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। आज जन्मिने सम्पूर्ण जातकको लागि भने वृष राशि रहनेछ। रात्रिको 4:18 मिनटसम्म तत्पश्चात जन्मिने जातकको भने मिथुन राशि रहनेछ। अब पालो तपाईँको दिनले के भन्छ, ग्रहलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सफल युक्त बन्न सक्ने युग रहेको छ भने काम आजको दिनमा सकारात्मक रहनेछ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज मेष राशिलाई संकेत छ। लामो दूरीको यात्रामा सहज हुन आजको आवश्यकता रह्यो। आज तपाईँको प्रशंसा सबैले गर्नेछन्। सरकारी जागिरमा भने उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो छ। मिथुन राशि हुनेको लागि 12 चन्द्रमा लग्नमा मंगल, यसले गर्दा अलिकति रिस कड़ा हुन सक्छ। त्यसमा पनि धनस्थानको सूर्यले शेयर बजारमा, कारोबारमा, पैसाको कारोबार, लेनदेनमा विशेष ध्यान नदिए घाटा बिहोर्नु पर्ने सम्भावनाको योग छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरू सहज हुनेछ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुनेछ। सिंह राशि हुनेको लागि काम सफलतामा जाने खालको योग रहेको छ। उन्नति राम्रो छ। तपाईँको लागि लामो दीर्घ यात्राहरूमा पनि सहज हुने आजको राशिमा संकेत छ। लग्नमा शुक्र, सातौं घरको शनिले गर्दा प्रेममा सफलता मिल्नेछ। यात्रा गर्दै हुनुहुन्छ, यात्रामा भने केही कठिनाईहरू भोग्नु पर्ने भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु तपाईँको लागि शुभ हुन सक्ने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: तुला राशि।
0: राशिफलमा तुला राशिको लागि दिन सकारात्मक बन्दै जाने योग छ। मान्यजनको आशीर्वाद पनि राम्रै मिल्ने योग छ। दाजुभाइबाट सहीको अपेक्षा राख्नु तर पूर्ण भरोसा भने आज नगर्नु दिनमा संकेत छ। वृश्चिक राशि हुनेको लागि चौथो चन्द्रमाले दाजुभाइसँग मनमुटाव वृद्धि गराउँछ। पञ्चम स्थानको शनिले सन्तानबाट अपेक्षा रहित कामहरूमा संगतहरूबाट विशेष ध्यान नदिएको देखिन्छ। काममा सकारात्मक हुनको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। काममा सकारात्मक ऊर्जा प्राप्त रहने योग देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा छ। लामो दूरीको यात्राहरूबाट पनि सहज हुने संकेतहरू देख्न सकिएको छ भने मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्तको लागि योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने आजको राशिबाट संकेत देखिएको छ भने इष्टमित्रहरूबाट पनि साथ र सहयोगको अपेक्षा गरिन्छ। कुम्भ राशिको लागि दिन सकारात्मक बन्दै जाने योग रहेको छ। अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। लामो दूरको यात्राहरूबाट सहज हुनेछ। काममा सकारात्मक ऊर्जा प्राप्तको लागि दिन आजको राशिबाट संकेत मीन राशिलाई ग्रहमा संकेत देखिने योग रहेको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 93 71।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं र हामी प्रत्यक्ष रूपमा आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं। नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ। आफ्नो आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि तपाई हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा रूपमा सम्पर्कमा तपाई हामीसँग रहेर धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाई लिन सक्नुहुनेछ र हामीसँग भएका विशेष कुराहरूलाई हामीसँग जोडिएर हामीसँग भएका विभिन्न जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा रूपमा हामी सम्पर्कमा रहने प्रयास गरिरहेका छौं। यतिखेर हामीसँग तपाई सीधा सम्पर्कमा आउन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न जानकारी लिन सक्नुहुन्छ। कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्खुवा सभाको पाँचका पनवानाबाट महेन्द्रपुरी हजुर।
0: महेन्द्रजी आरामै हुनुहुन्छ? ज्यानलाई ठिकठाक छ?
1: आरामै आरामै।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले? रेडियो शङ्खुवा सभाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो नानीको।
0: नानी भनेको छोरा कि छोरी?
1: छोरी।
0: फेरि पूर्वतिर त छोरालाई पनि नानी, छोरीलाई पनि नानी हो नि त, होइन?
1: होइन, हामी त छोरीलाई चाहिँ नानी, अरूलाई छोरालाई चाहिँ बाबु।
0: ए लु भन्नु त, तपाईँको छोरीको साल महिना गते समय भनिदिनु त।
1: 76 साल। साउन 6 गते सोमबार।
0: साउनको 6 गते सोमबार
1: 9:42 मोरङको विराटनगर नोबेल हस्पिटलमा।
0: बिहान कि बेलुकाको हो यो?
1: यो बिहान।
0: बिहानको मोरङ जिल्लामा भयो। के बार भयो अरे तपाईँको छोरीको जन्म?
1: सोमबार। सोमबार।
0: सोमबार। राशिको नाम दुर्गा हो, मीन राशि हुन्छ हो?
1: हजुर हजुर हजुर।
0: नाम पनि त्यही राख्नु भएको छ नि है अहिले?
1: त्यही छ, हजुरले बनाउनु भएको चिना छ। 77 सालमा यही सङ्कोच आएर।
0: ए ल, दुर्गा नाम आयो। मैले त शनि यो चिना हेरिसकेको छु भने मंगलबारको दिन व्रत बस्नु भनेको थिएँ है। 18 वर्षसम्म शनि छ, शनिको शान्ति गर्नु, स्वास्थ्य भयंकर बिग्रिन्छ, आमालाई पनि रोगी बनाउँछ भनेको थिएँ हो।
1: के भनेको थियो त्यो नि, अब सबै अब गरिएन
0: गरिएन। अनि तपाईँको छोरी हो नि त यो?
1: हजुर।
0: हजुरको पत्नीको कतै अप्रसन्नहरू भयो कि कतै दुख्ने पोल्ने भइरहेको छ?
1: खै अब त्यो त के छ अब अनि गुरुदेव?
0: हजुर।
1: यो नानीले के भयो, उसले चिनाले के भन्छ? दुईटा बाउ भन्छ कि दुईटा आमा भन्छ कि? यसो
0: छ, यो यो यो के छ भने आमाको घरमा शनि ग्रह गरेर बसेको छ, बाउको घरमा गएर राहु गरेर बसेको छ, होइन? अनि राहु र केतुको सम्भावना, बाबु र आमाको सम्बन्ध राम्रो हुँदैन। एउटा मैले के भनिरहेको छु भने यो बच्चाकोबाट शनि चलिरहेको छ, यो बच्चाकोबाट 18 वर्षसम्म शनि छ, शनि आमाको घरमा गएर बसेको छ, आमालाई राम्रो छैन। अब स्वास्थ्य बिग्रेन भने पनि, तपाईँको भोलिका दिनमा सम्बन्ध बिग्रियो अथवा सम्बन्ध छुट्यो भने पनि आमालाई पिरेकै मानिन्छ क्या त्यसलाई, बुझ्नुभयो कि भएन?
1: बिग्रिसकेको छ हाम्रो।
0: ए बिग्रिसक्यो
1: हजुर।
0: अनि यो सबै कुराको अन्तमा हजुरलाई मैले भनेपछि खुइँ खुइँ लाएर शान्ति गर्नु पर्दैन त?
1: खोइ केही गरिएन, तपाईँले त गोरु बर गोरु जुरोमा समातेर दान गर्नुपर्छ भन्नुभएको थियो 77 सालमै।
0: हजुर। अनि किन गर्नु भएन त?
1: यहाँनिर त कहिले त्यस्तो विधि नै थाहा रहेन रहेछ, अब गरिएन, अब हाम्रो बिग्रिसक्यो।
0: अनि बर बाछ दान गर्नुपर्छ भनेर चाहिँ त्यहाँका गुरुहरूलाई थाहा रहन्छ? अनि थाहा छैन भने त हामीसँग आउनुपर्थ्यो नि, हामी गराउँथ्यौँ नि। भइगयो सकिगयो, फेरि पनि सकिन्छ, फेरि पनि गर्नुहुन्न। अहिले पनि शनि चलिरहेको छ, यो शनिको लागि एउटा कवचहरू धारण गराइदिनु, मंगलबार व्रत सधैँभरि राख्ने काम गर्नु होला है। हजुरको घरमा चाहिँ यो भनेको यो छोरीकोबाट तपाईँको घरमा छोरीको दशम घरबाट पिताजीको घर हेरिन्छ। यो घरबाट चाहिँ के देखिन्छ भने राहु गएर बसेको छ। राहु र शुक्र सँगै हुँदाखेरि बाउजू फेरि एकवरेकुरो पनि हुन्छन्, तर धर्ममा असाध्य विश्वास गर्नेवाला हुन्छन्, सबैलाई माया गर्नेवाला हुन्छन् भन्छ हो त।
1: खोइ अब धर्म त अब के अब धर्म गर्ने बानी धर्मले गर्दो र त हामी
0: तपाईँले ठ्याक्कै उल्टो बुझ्नुभयो। के गर्नुभयो अहिलेसम्म धर्म? धर्मै गर्नु भएन अनि गुरुले भनेको मान्नु नि भएन अनि हामी कसरी गर्दैन त? भनेको नमानेर हो नि त। हजुरहरूलाई हजुरहरूलाई एउटा फुलको थुङ्गो लिएर भगवान्लाई अर्पण गर्ने बित्तिकै संसारै हुन्छ भन्नुहुन्छ। खर्च गर्नु पर्नु राम राम राम त बाहुला दिन भन्दा त बरु आ भनौँ अहिले आँखामा गएन जिन्दगी अब त्यस्तै हुन्छ हो क्या भन्नु त। त्यही भएर अहिले पनि केही बिग्रिया छैन शनिको शान्ति फेरि अब कम्तीमा अब त राम्रो होस् न। अब राम्रो गर्नको लागि शनिको शान्ति गर्ने, शनिको पूजा पाठहरू गर्ने, शनिका कवचहरू लगाउने, मंगलबारको दिन व्रत बसेर गणेशको पूजाहरू गर्ने, हनुमानको पूजाहरू गर्ने कामहरू गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी रहेका छौं। कर्म अधुरो भयो भने यस्तै गरी धेरै मान्छेहरूको ग्रहहरू बिग्रिन्छन्। तो तपाईँहरूलाई भनिरहनु पर्दैन, हामीले त्यसो भएको हुँदा तपाईँहरू प्रत्यक्ष रूपमा जोडिँदै हामीसँग भएका विभिन्न लाभहरू तपाईँ लिन सक्नुहुन्छ। चिना हेराएर मात्रै भाग्य चम्किँदैन, चिनामा भएका कर्महरूलाई तपाईँले भनेको मानेर गर्नुभयो भने अनि बल्ल तपाईँहरूलाई राम्रो हुने हो है। यस्तो कुरामा तपाईँले एकदम ध्यान दिनुपर्छ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर?
2: म गणेशी कल्पना खर बोलिरहेको छु गुरु, हिजो पनि कल काटेको थियो।
0: कहाँदेखि अरे?
2: गणेशी
0: डडेलधुराबाट। ए अँ, हिजो आउनु भएको थियो फ्याटक के जिल्ला सोता सुतै फोन काट्यो है। हिजो के तपाईँकोमा ब्यालेन्स भ्याइएको रहेछ? ब्यालेन्स टन्न हालेर फोन गर्नुपर्छ नि गुरुबारलाई पो फोन लाग्छ होइन। ल भन्नु त, साल महिना गते समय कसको हेर्न चाहनुहुन्छ?
2: बहिनीको 2062 साल वैशाख महिनाको 9 गते शुक्रबार बेलुकी 3:45
0: बेलुकी भनेको राति साँझतिर दिउँसो बासा भन्दा सन्त होइन। कुन जिल्लामा भयो जन्म? बैतडी जिल्लामा। 2062 सालको वैशाखको 9 गते के बार थियो? दिउँसोको समय हो नि त, 3:45 भनेको दिउँसो त पर्ने घाम हुँदै घाम अस्ताउने बेला होइन। तपाईँको बहिनीको नाम हस्ता नक्षत्रको दोस्रो पावबाट नाम जोड छ, सबाट पेर चिरेको सबाट नाम जोड छ। शशिकला कन्या राशि हुन्छ, लग्न सिंह, असाध्य एकोरी, असाध्य घमण्डी, असाध्य के भन्ने लाभ ग्रह बिग्रिएको छ, प्रेम मजाले परेको छ, प्रेममा धोका पाइन्छ, दुईटा तिनटा बिहा हुने सक्ने सम्भावना छ, लाउन खान असाध्य मन लाग्ने तर काम गर्न असाध्य अल्छी हो। अहिले न पढाइ राम्रो छ, न संगत राम्रो छ, राहु भन्ने ग्रह चलेको छ, राहुको शान्ति गर्नुहोला। बिहिबारको दिन व्रत बस्नुहोला, भोलिका दिनमा वैवाहिक जीवन पनि राम्रो छैन, विशेष ध्यान दिनुहोला। ग्रहको शान्तिहरू गर्ने है, ग्रहको शान्ति गर्ने, ग्रहको पूजा पाठहरू गर्ने धेरै कुरामा राम्रो हुन्छ है त। यो गुरु चन्द्रलेको शान्ति गर्ने, राहु भन्ने ग्रहको शान्ति गर्ने, वहाँ हाम्रो जपहरू गराउने, चन्द्र ग्रहण योगको शान्ति गर्ने, बिहिबार पूर्णिमा व्रत बस्ने, उपासनाहरू गर्ने, संगत एकदमै बिग्रिएको छ, केटाहरूसँग बोल्नु हुँदैन, प्रेम गर्नु हुँदैन भन्ने, बिहा भइसकेको छ भने झगडा गर्नु हुन्न भन्ने है त। मैले भनिसकेँ त पढाइको लागि राम्रो छैन क्या है त। अहिले छुट्यौ? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। अन्ठानब्बे चार त्रिपन्न सन्तानब्बे छ सय अन्ठाउन्न र अन्ठानब्बे एक बयालिस तिहत्तर छ सय एकमा सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागेका छौं। हामी कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म भोजपुरबाट सन्तोष छत्री।
0: भोजपुरबाट सन्तोषजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: म हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्कमा सुन्छु गुरुजी।
0: कुन ठाउँमा हुनुहुन्छ तपाईँले?
3: अहिले भोजपुर हामी यता हेलाउँछ भन्ने ठाउँ।
0: ए लु त अहिले साल महिना गते समय भन्नु त।
3: मेरो जन्म मृत्यु 2055 साल पुस 2 गते बिहिबार।
0: हजुर।
3: बिहिबार बिहानको 8 बजेर 1 मिनट।
0: 8 बजेर 1 मिनटमा कुन जिल्लामा भयो जन्म चाहिँ?
3: भोजपुर जिल्ला।
0: भोजपुर जिल्लामा। यो हजुरको आफ्नै हो?
3: हजुर मेरै हो।
0: 55 सालको पुष महिनाको 2 गते 8 बजेर 1 मिनटमा बिहान राशिको नाम नुबाट नाम आउँछ है। नूतन नाम राख्नु होला। वृश्चिक राशि हुन्छ तपाईँ। पुषको कृष्ण पक्षको चतुर्दशी जन्मिनु भयो त्यसको शान्ति तुरन्तै गराउनु होला। राज्य परेको छ असाध्य राम्रो भाग्यमानी मान्छे तर घरमा पितृले सताएछन्। घरमा तर्साउने घरमा अकालमा मृत्यु भएको मान्छेले दुःख दिने के त्यस्तो समस्याहरू छ?
3: हजुर
0: घरमा सत्ताहरू लाउनु भएन भने गरिरहेको कामहरू पनि एकदम अशुभ हुन्छ। अहिले संकटा भन्ने ग्रह चलिरहेको छ। शान्ति गराउनु सामान्य हो। राम्रो छ। आमदामी राम्रो हुन्छ। भोलिका दिनमा उन्नति प्रगति राम्रो छ। 30 वर्ष कटेपछि घर घरले किन्ने होइन राम्रो उन्नति प्रगति गर्ने खालको योग देखिन्छ है त।
3: हजुर अनि स्वास्थ्य अवस्थाको बारेमा नि हेर्दैन।
0: स्वास्थ्य अवस्थाको बारेमा चाहिँ यो संकटाले दुःख दिन्छ। 22 वर्षदेखि दुःख दिइरहेको छ। अहिले पनि दुःख दिइरहन्छ है।
3: हजुर हजुर।
0: अरू केही?
3: अरू अब शुभ अङ्क शुभ रङ
0: सबैभन्दा राम्रो 5 अङ्क राम्रो हुन्छ तपाईँको लागि। शनिबारको व्रत बस्नु होला। पूर्व दिशा दक्षिण दिशा राम्रो हुन्छ। रातो सेतो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे।
3: राधे राधे।
0: हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरू तपाईँलाई हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142376 सिधा रूपमा तपाईँसँग भएका हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142376 सम्पर्कमा तपाईँसँग रहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर?
4: हजुर चन्दनियापुरबाट गुन्जन एफएमको श्रोता तीर्थराज शर्मा बोलिरहेको छु।
0: गुन्जन एफएमबाट कार्यक्रम

0: जिल्लामा भयो जन्म?
1: सिन्धुली जिल्ला।
0: सिन्धुली जिल्ला, हजुरको नाम के अरे?
1: तीर्थराज शर्मा।
0: तीर्थराजजी, उहाँ सिन्धुलीबाट झर्नु भएको तपाईँहरू?
1: होइन, हामी हजुर सिमिरीबाट बसाएँ, यतातिर ग्रहले यतातिर पठाइदियो।
0: ए, राम्रो छ त अहिले, होइन?
1: ठिकै छ गुरु।
0: तपाईँलाई तराई चाहिएको, तराईमा ठाम त सिन्धुली पहाड चिसोको हिसाबले उहाँ राम्रो थियो नि, होइन?
1: हजुर,
0: खानपिनको हिसाबले, वातावरणको हिसाबले त उहाँ राम्रो, तर यता खेतीपाती त राम्रो हुन्छ, होइन? धान चाहिँ टन्नै फल्छ, होइन?
1: फल्छ गुरु, फल्छ।
0: कति बिघा किन्नुभयो आएर?
1: सवा बिघा छ गुरु।
0: राम राम राम, 25-26 कट्ठा।
1: हजुर,
0: अनि हामी यहाँ 25 झुर छैन, तपाईँको 25 कट्ठा छ हेर्नु त। र पनि तपाईँहरू दान गर्न कहिले अग्रसर हुनु भएन अनि? को हो यो मान्छे? 40 सालको मान्छे को
1: हो?
0: 40 साल असारको 14 गते मंगलबार 4 बजे दिउँसो खेमराज नाम आउँछ, मकर राशि हुन्छ, लग्नमा बृहस्पति, लग्न स्थिति बृहस्पति अध्यापकको भव, घरमा पितृले यति धेरै सताएका छन्, लग्नमा बृहस्पति असाध्य राम्रो, उन्नति प्रति राजा बन्ने मान्छे हो, तर अष्टम स्थानमा गएर शनि सूर्य राहु बुध चतुर्ग्रह योग बनेर अष्टम स्थानमा गएर बसेका छन्। हड्डीमा समस्या आउँछ, खुट्टामा समस्या आउँछ, होइन? खानेकुरामा एकदम धेरै ध्यान दिनुपर्छ, नभए फेरि कुलतबाट फल्न सक्छन् है। अहिलेको लागि 43 वर्ष हुनुभएको छ, 43 वर्षको उमेरमा बृहस्पति भन्ने ग्रह, शनि भन्ने ग्रह चलिरहेको छ। शनिको शान्ति गर्नु, पूजा पाठ गर्नु, कामहरू राम्रै हुन्छ, पैसा राम्रो कमाउँछन्, तर पितृको शान्ति गर्नु पर्यो। को छ अकालमा, ठ्याक्कै तपाईँको घर परिवारमा अकालमा मृत्यु भएको मान्छे भनिदिनु लु? हजुरको बुवाहरू, तपाईँको दाजुहरू, तपाईँको?
1: हजुर, कुनै पनि अकालमा मृत्यु हुनुभएको छैन।
0: अकाल भने के हो?
1: अकाल भनेको व्यस्तै जीवन, व्यस्तको भनौँ न, आत्महत्या गरेर भनौँ न,
0: आत्महत्या गर्नु, रोगी भएर मर्नु भनौँ न, बेलैमा उमेरमै मान्छेले चाहिँ केही गर्छु भन्दा भन्दै बित्नु, होइन? कहिले काहीँ पानीमा डुबेर पनि मर्छन्, कहिले काहीँ रोग लगाएर मर्छन्, कहिले काहीँ हार्ट अट्याक भएर मर्छन्, सबै अकाल हो यो। तपाईँ घरमा कोही न कोही मान्छे हुनुहुन्छ, ख्याल गर्नुहोला, बुवा खलकमा, काकाहरू खलकमा, अथवा भाइ भाइ भाइ भतिजाहरूमा कोही न कोही अकालमा मृत्यु भएको दोष छ। तपाईँले जुन घरमा बस्दै हुनुहुन्छ त्यो घरको ठ्याक्कै पूर्वपट्टि फर्केर दाहिने हातपट्टि आग्नेय कोणमा सेफ्टी ट्याङ्की छ, अथवा धारो छ, अथवा त्यो साइड एकदम धेरै बाङ्गो घडेरी छ, हो? सम्झिनु त
1: हजुर, मेरो आफ्नो घरमा त्यस्तै छ।
0: अब यो अलिकति ग्रहमा त्यही हजुर यसलाई अब तपाईँको वास्तुदोष लाग्यो भन्छौँ क्या हामी, अब तपाईँको वास्तुदोष लाग्यो भन्छौँ, वास्तुदोषको शान्तिहरू गराउनु, सूर्य ग्रहण योग अङ्गारक युगको शान्तिहरू गराउनु, सूर्यलाई दैनिक रूपमा जल चढाउन लाउनु, अनि विशेष गरी चाहिँ शनिको शान्ति गर्नु धेरै कुरामा राम्रो हुन्छ, महामृत्युञ्जयको जप गर्नु, मंगलबार र आइतबार लसुन प्याज माछा मासु खान हुँदैन, है त? ठिकै छ, छोरासँगको सम्बन्ध ठिकै छ, अब बाबुआमा झगडा गर्ने कुरा आफ्नो हजुरको चिनामा रह्यो, छोराको चिना हेर्दा राम्रो, अलिकति छोराको ग्रहमा पितृहरूको दोष देखिएको छ, शान्ति गर्नु, वास्तुको दोष देखिएको छ, शान्ति गर्नु, पूजा पाठ गर्नु, होइन? राम्रो हुन्छ, है त?
1: अनि गुरु आयु
0: लामै हुन्छ, 3-5 जना सन्तान पनि हुन्छ, छोरा पनि हुन्छन्, छोरी पनि हुन्छ, अब कति हुन्छन् भने चाहिँ नसोध्नु, होइन? अब तपाईँले पितृको शान्ति गर्नु पर्यो नि, घरमा सत्ता लाउनु त, अनि छोरी भएन, छोरा भएन भने बल्ला मलाई भन्नु, मैले भनिसकेँ त, तपाईँको घरमा पितृको दोषले धेरै कुरामा रोकेको छ है, छोरो पक्का ग्यारेन्टी 99%, है? अरू केही छ? राधे राधे
1: राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा कुराकानी

0: धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौं। हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ विभिन्न रेडियो स्टेशनहरूबाट र हामी तपाईँसँग भएका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी 98453 97 658 र 98142 73 601 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। कार्यक्रममा एकैछिन पालो भएको छ छोटो विश्रामको, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658, 98142 73 601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम जप्ति सन्तर्पणको व्यवसायमा तपाईँलाई स्वागत गर्दै उपस्थित म भइसकेको छु। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98 142 73 601 सीधा रूपमा हामी धेरै भन्दा धेरै तपाईहरूसँग भएका जानकारीहरू हामी तपाईलाई दिइरहेका छौं। तपाईहरू हामीलाई भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98 142 73 601 सीधा रूपमा हामी तपाईसँग भएका धेरै भन्दा धेरै जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामीसँग केही कहिलेकाहीँ बाधा अर्चनाहरू आइपर्छन्। अब केही दिनको लागि रेडियो प्रतिभा सुन्नु हुने श्रोताहरूले धेरै दिन प्रतीक्षा गर्नुपर्ने भयो। 8-10 दिनको लागि रेडियो प्रतिभामा विशेष कारणवश त्यहाँबाट यतिखेर प्रसारण कार्यक्रम भइरहेको छैन। 8-10 दिन पछाडि स्वतः रूपमा त्यहाँबाट कार्यक्रम प्रसारण रहनेछ। आज कमेन्ट खासै आएको छैन। राजेश्याम गुरू म सुन्दैछु सनातन रेडियो नेटवर्क भन्नु भएको छ। एउटा कमेन्ट मात्रै आएको छ, कसले लेख्नु भएको हो नाम भने खुलाउनु भएको छैन। हामी प्रत्यक्ष रूपमा जानकारी दिउँ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको तपाईलाई हामी जानकारी दिइरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता शङ्खुवा सभाबाट हजुरको शुभ नाम के पर्यो होला? हजुर के गुरुङ भन्नुभयो? कुन ठाउँमा हुनुहुन्छ यतिखेर तपाईँ? शङ्खुवा सभा जिल्लाको हजुर। मैले हजुरको आवाजै बुझिन, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले
1: त्यो थाहा छैन, त्यो फोन लाग्यो।
0: तपाईँ कुन ठाउँमा हुनुहुन्छ? तपाईँ कुन ठाउँमा हुनुहुन्छ अहिले? ठ्याक्कै
1: अहिले त काठमाडौँमा छ।
0: काठमाडौँमा?
1: हजुर।
0: अनि ए काठमाडौँमा कार्यक्रम सुन्नु भएको छैन, तर कार्यक्रम आउँछ भन्ने थाहा थियो
1: हो? हजुर।
0: ए लु लु भन्नु त, साल महिना गते समय भन्नु त।
1: यस सर, 67 साल 800 दिन गते आइतबार।
0: कसको हो यो?
1: मेरो छोरो।
0: कति साल अरे?
1: यस सर, 67 साल 800 दिन गते आइतबार।
0: 3 गते भन्नुभयो, तर कुन महिना? महिनाको नामै बुझेन हजुर।
1: आसो महिना।
0: असोजको महिना हो?
1: हजुर।
0: असोजको महिना 3 गते के बार थियो?
1: आइतबार।
0: कति बजे भयो जन्म?
1: बिहानको 7:30।
0: बिहानको 7 बजेर कति मिनटमा भयो जन्म? 25 कि 30?
1: 30।
0: कुन जिल्लामा जन्मिनु भएको तपाईँको छोरा चाहिँ? काठमाडौँ जिल्लामा जन्मिनु भयो। 2067 साल असोजको 3 गते आइतबार, मैले ठिकै भन्दैछु? 7:30 जन्म भयो। राशिको नाम खुबाट खुमकुमार नाम आउँछ। मकर राशि हुन्छ। द्वादशीको दिनमा जन्म भएको छ। लग्नमा शनि सूर्यको योग छ। असाध्य एकहरू, असाध्य जिद्दी, पढाइमा असाध्य कमजोरी छ। अहिले राहु भन्ने ग्रह चलिरहेको छ। आमा असाध्य रोगी बनाउने कुण्डली बनाएको छ। यसलाई विशेष ध्यान दिएर अगाडि बढ्नुहोला। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: अरू
0: केही छ? विवाहको लागि राम्रै छ। अहिले राहु भन्ने ग्रह चलिरहेको छ। यो राहुको शान्तिहरू गराउनु, राहुको पूजा पाठ गराउनु, अनि बल्ल राम्रो हुन्छ। अहिले विशेष गरी पढाइको लागि एकदम कमजोरी छ है, अहिले यो तपाईँको छोरालाई उल्का पनि चलेको छ 15 वर्षदेखि। तपाईँको छोरा कति वर्ष हुनुभयो अहिले? 16 वर्ष?
1: हजुर,
0: 16 वर्षको छोराको लागि अहिले विवाह हेरौँ भन्दा पनि अहिले ग्रहलाई हेरौँ, राहु उल्काको शान्तिहरू गरौँ, पूजा पाठ गरौँ, राम्रो हुन्छ है त। विदेशको लागि त राम्रो छैन अहिले, ग्रहहरू बिग्रेको समयलाई पनि भने राहु उल्का ग्रह चलेको छ, पैसाहरू फस्न सक्छ, डुब्न सक्छ, विशेष ध्यान दिनुपर्छ। ग्रहलाई शान्तिहरू गराएर ग्रहको पूजा पाठहरू गराइसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। सरकारी जागिरको लागि ठिक छ, तर अहिले ग्रहहरूलाई शान्ति गर्नु भएन भने अहिले कामहरू बन्दैन, विशेष गरी शान्तिहरू गरेर पूजा पाठहरू गर्नुभयो भने राम्रो हुन्छ है।
1: विदेशको लागि राम्रो छैन है,
0: ग्रहहरू बिग्रे राम्रो छैन भएन नि, ग्रह शान्तिहरू गर्नुभयो भने राम्रो हुन्छ। अहिले यो राहु उल्काले पैसाहरू डुबाउने, पैसाहरू फसाउने, कामहरू बिगाउने हुन्छ, बिगार्ने हुन्छ है।
1: हजुर, साथी के राखे है?
0: हजुर,
1: साथी के राशि पर्छ?
0: खुबाट नाम आउँछ, मकर राशि हुन्छ।
1: ए
0: हजुर, खुमबहादुर, खुमबहादुर, खुबाट खुमबहादुर खुसीलाल नाम आउँछ, मकर राशि हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 हामीसँग तपाईँ सिधा सम्पर्कमा आउन सक्नुहुनेछ, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे। हजुर
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? बझाङबाट। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ बझाङमा यतिखेर ममताजी? रेडियो सेरोफेरोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: आज मेरो भटुको बारेमा, मेरो दाइको छोराको बारेमा।
0: भजुको बारेमा, साल महिना गते समय भनिदिनु त।
2: 2066 साल वैशाख महिनाको 14 गते सोमबार बिहान 10 बजी।
0: ठ्याक्कै 10 बजी हो?
2: ठ्याक्कै 10 बजी।
0: कुन जिल्लामा भयो जन्म?
2: बझाङ जिल्लामा।
0: तपाईँको भजु हो?
2: हजुर हजुर।
0: 66 सालको वैशाख 14 गते 10 बजे बिहान, राशिको नाम एकदेव नाम आउँछ, वृष राशि हुन्छ। स्वास्थ्य बिग्रिरहेको चिना छ, पढाइमा असाध्य राम्रो अब्बल केटो हो, राम्रो हुन्छ है। अहिले संकट भन्ने कुरा छ, घरभन्दा बाहिर बस्ने, विदेश जाने खालको एकदम राम्रो भाग्य छ। धेरै ठुलो मान्छे बन्छन्, पैसा धेरै कमाउँछन्, आत्तिनु पर्दैन। मामली घरमा अलिकति पितृहरूको दोष परेको देखिन्छ, तपाईँको भाउजूको अथवा बुहारीको माइतमा त्यस्तो केही समस्याहरू छन्, एकचोटि घरमा सल्लाह गर्नुहोला। अनि अहिले राहु र संकट चलिरहेको छ, सामान्यतया शान्तिहरू गरेर अगाडि बढ्नुहोला, भइहाल्छ, राम्रो छ, त्यस्तो आत्तिनु पर्ने ग्रहहरू छैन है। घरको वास्तुको लागि ठिक छ, आत्तिनु पर्दैन, ग्रहहरू राम्रै छन् है। अहिले छुट्टिन्छु ल, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, बझाङबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी तपाईँसँग प्रत्यक्ष कुराकानी गरिरहेका छौँ। दिनैभरि यिनै नम्बरमा फोन गरेर हामीलाई भेट्न सक्नुहुनेछ र आज हामी भरतपुरमा रहेका छौं, भरतपुरमै पनि भेट गर्न सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान समाजको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। कोही हुनुहुन्छ, स्वागत गरिहाल्ने। राधे राधे। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु? मिना फुयाल, मिना पौडेल, अर्घाखाँची जिल्लाबाट। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ? दैनिक रूपमा सुन्नु भएको छ कि कहिले काहीँ मात्र सुन्ने गर्नु भएको हो? दैनिक रूपमा सुन्नुहुन्छ, भनिदिनु त साल महिना गते समय?
2: 2061 साल।
0: अहा, 31 गते 24 गते कति बजे
2: बिहिबार
0: कति बजे
2: 5:30
0: साँझ हो कुन जिल्लामा जन्मिनु भयो रूपन्देही हो यो हजुरको आफ्नै जन्ममिति हो छोरीको तपाईँको छोरीको लागि तारा देवी नाम आउँछ तुला राशि हुन्छ के नाम हेर्ने गर्नु भएको छ गुरुबाहरूले तारा देवी तुला राशि रुन्ची स्वभाव है पिच्चीका रोइहाल्ने केही भन्नु भने भन्ने रोइहाल्ने होइन अहिले 22 वर्षको उमेरमा शनि भन्ने ग्रह चल्याएको छ शनिले घर बस्न मनै गराउँदैन फेरि यो तपाईँको कुण्डलीमा तेस्रो भावको शनि छ यो कर्मको पनि मालिक हो भाग्यको पनि मालिक हो है एकदम कम बोल्ने स्वभाव हुन सक्छ है तर धेरै कुरामा भाग्य चम्किने खालको योग छ है अलिकति के छ भने ग्रहलाई दोषयुक्त ग्रह देखिन्छ अहिले शनिहरूको सामान्य शान्ति गर्नु महालक्ष्मी परेको छ यो छोरी जन्मिसकेपछि तपाईँलाई पैसाको अभाव अन्नको अभाव घरमा कहिल्यै पनि भएन 61 सालदेखि है राम्रै छ र पनि शान्तिहरू गरेर पूजापाठहरू गर्नु राम्रो हुन्छ अंगारक योग चन्द्रग्रहण योगको शान्ति गर्ने मंगलबार पूर्णिमाको दिनमा व्रत उपासना गर्नु अझ धेरै उन्नति हुन्छ सातौं सूर्य छ यसले वैवाहिक जीवनमा चाहिँ ठ्याक्कै विवाह राम्रो हुन दिँदैन विवाहमा केही न केही दोष आउने भोलिका दिनमा दुईटा तीनटा विवाह हुने अथवा वैवाहिक जीवनमा केही न केही समस्याहरू आइपर्ने खालको योग छ है त वैवाहिक जीवन राम्रो छैन अरू अब अरू कुरामा राम्रै छ पढाइ लेखाइमा राम्रै हुन्छ शान्तिहरू गर्नु पूजा पाठहरू गर्नु राम्रो हुन्छ है सरकारी जागिरमा पनि राज्य परेको छ सप्तम स्थानमा तर त्योभन्दा राम्रो छ यो मान्छेलाई महालक्ष्मी परेको छ कि व्यापारमा लगाइदिने कि चाहिँ विदेशतिर पठाउनु भयो भने राम्रो हुन्छ है हजुरको आवाज अलिक क्लियर बोलिदिनु न मैले अलिक भर्खरै त्यही भने त व्यापारमा राम्रो छ कि विदेश राम्रो छ भने सरकारी जागिर भन्दा त्यस्तो कुरामा राम्रो हुन्छन् अहिले छुट्टिन्छु राधे राधे स्वास्थ्य अवस्थामा ठिकै छ रगतमा समस्या आउँछ दाहिने खुट्टा दुखिरहने देब्रे हातमा झमझम झमझम गर्ने देब्रे हातको यो के भन्छ फेदलाई यो देब्रे हातको कुमकुमतिर अलिकति केही न केही समस्याहरू आउन सक्छ ख्याल गर्नु है वैवाहिक जीवनमा दोष लाग्छ एकदम ख्याल गर्नुपर्छ यति भने तपाईँहरूलाई यही भएर मैले कपीमा लेख्नुहोस् भनेको त्यही कुरा दोहोऱ्याएको दोहोऱ्याएको गर्नु
2: हजुर
0: मैले अनि पढाइको लागि त राम्रो भनिसकेँ त मैले
2: तपाईँलाई
0: यो पनि भनिसकेँ अलिकति ग्रहमा दोष परेको छ शान्ति गराउनु राम्रो हुन्छ अहिले पनि भनिसकेको छु मैले अरू केही बाँकी छ राम्रै हुन्छ एकदम कम बोल्ने छोरी है बोल्न सकिनु भएन भने रोइदिने बानी राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं 98453 97658 र 98142-73601 सिधा रूपमा हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौ दिनैभरि यिनै नम्बरमा फोन गर्नुहोला आज शनिबारको दिन पनि परेको छ सबैको चिना हामी हेर्छौ दुईटा नम्बर नोट गर्नुहोला 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो सम्पर्कमा हामी रहनेछौ भोलि एकादशी रहेको छ भोलि एकादशी तपाईँहरूले कामिका नाम गरेको एकादशीको दिनमा तपाईँहरूले यो हरिशयनी एकादशीमा तुलसी रोप्नु भएको छैन, त्यो बेला चाहिँ तपाईँलाई भएन, जुठो सुत्केराहरू पर्यो अथवा घरमा हुनुहुन्थेन, विदेशतिर हुनुहुन्थ्यो, के थियो समस्या परेको छ? अहिले घरमा हुनुहुन्छ भने भोलि 24 गते आइतबारको दिन कामिका एकादशीको व्रत रहेको छ, भोलिको दिनमा तुलसी रोप्न हुन्छ। रोपिसकेको भक्तहरूले तुलसीलाई अलिअलि पानी राखिदिने अनि यसो गोडेको जस्तो गर्ने, चोखो तपाईँले चाहिँ मलहरू ल्याएर राखिदिने है, त्यसो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। हामी कार्यक्रम ज्योतिष दर्पणको विषयमा छौं, हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं नेपालभरबाट एकैसाथमा सुन्दै हुनुहुन्छ। अब आजको लागि कार्यक्रमको लगभग समय सकिसकेको मलाई प्राविधिकबाट जानकारी प्राप्त भइसकेको छ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525 55 768, 98525 55 768।
7: साथै 98525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 8 1, जनक पौडेली, 98520 58 344 र 029560248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
12: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
14: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हातलाग नै टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। समाचार अब विस्तारमा। सरकारले बजारमा देखिएको ग्यास अभावलाई समाधान गर्न भारत सरकार समक्ष कोटा बढ़ाउन आग्रह गरिएको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि भारत समक्ष आग्रह गरिएको बताएकी हुन्। संहिता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको उनको भनाइ छ। उनले बजारमा एकैपटक माग बढ़दा असहजता सिर्जना भए पनि आपूर्ति तथा वितरणलाई थप प्रभावकारी बनाउन सरकारले काम गरिरहेको दावी गरेकी छन्। यसैबीच नेपाल आयल निगमले उपत्यकामा हिजो मात्र 61,000 ग्यास सिलिण्डर बिक्री वितरण गरेको जनाएको छ। विभिन्न तेइस उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमले जनाएको हो। ग्यासको आयात बढ़ाएर अभाव क्रमशः कम हुँदै जाने निगमले जनाएको छ। ग्यासको आयात नियमित भइरहे पनि माग बढ़दा अभाव भएको निगमले जनाएको छ। सरकारले ग्यासको कृत्रिम अभाव देखाइ तोकिए भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई आफ्नो निकट व्यक्ति होटल र व्यवसायलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। विभागले विज्ञप्ति जारी गर्दै ग्यास विक्रेता तथा डिपोले ग्यासको कृत्रिम अभाव देखाएर तोके भन्दा महँगो मूल्यमा ग्यास बिक्री गरेको गुनासो आएकाले त्यस्ता व्यवसायलाई कानून अनुसार हदेसम्मको कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका महानिर्देशक मोतीराम सापकोटाले खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा उपभोक्ताको प्राथमिकताका आधारमा सहज रूपमा उपलब्ध गराउन ग्यास विक्रेता र डिपोलाई निर्देशन दिएका हुन्। कानून विपरीत कार्य भइरहेको देखिएमा वा उपभोक्ताले आफू ठगिएको महसुस भएमा तुरन्त नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल फ्री नम्बर 1137 जानकारी गराउन विभागले सबैलाई अनुरोध समेत गरेको छ। संसदमा आफ्ना सांसदको उपस्थिति कमजोर भएको ठहर गर्दै सत्तारूढ़ दल राजसभाले कड़ाई गर्ने भएको छ। दुई तिहाईमा दुई कम बहुमत भएको संसदमा राजसभाका सांसदहरू नै बैठकलाई ध्यान नदिएको भन्दै मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले हाजिरीमा कड़ाई गर्न लागि जानकारी दिएका हुन्। बुर्लाकोटीले पछिल्लो दिनमा संसदमा राजसभाका सांसदहरूको अपेक्षित उपस्थिति नभएको, बैठकमा शुरूमा उपस्थित भए पनि बीचमा संसद छोडेर जाने क्रम बढ़ेपछि रोक्नका लागि तयारी गरिएको जानकारी दिएका छन्। संसदको गरिमा कमजोर हुँदै जाने देखिएको जनाउँदै राष्ट्रपतिले असार 30 र 31 गते त्यसै गरी साउन 14, 18 र 22 गतेको हाजिरी विश्लेषण गरी प्रतिवेदन पेश गर्न संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार र क्रान्ति शिखा अधिताललाई जिम्मेवारी दिइसकेको छ। अहिले बागमती प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाका कारण बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। तेह्रथुमको मध्य पहाड़ी लोकमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ सापप्रवेशी सड़क, मोगुको नागमा गमगढ़ी सड़क, रूकुम पश्चिमको भेरी करिडोर र सोलखुम्बको सल्लेरी लुक्ला सड़क खण्डमा यातायात सेवा प्रभावित भएको छ। मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा वर्षाका कारण सड़क हिलामे भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत जीरो किलो कोदारे र लिपिङ क्षेत्रमा पहिरो र सड़क भाँसिएपछि अरणीको राजमार्गका विभिन्न खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएका छन्। कोशी खोलाले सड़क कटान गरेपछि लामासाङ्गु रामेछाप सड़क खण्डमा पनि गाड़ी चल्न सकेका छैनन्। वर्षायाममा पहिरो, बाढ़ी र सड़क कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

दार्जिलिङले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: Coming up next,
1: The Good Morning Show.
2: कान्तिपुर रायरमा अब बाँके प्रसङ्ग इलामको माङसेबुङ गाउँपालिकाले 11 सामुदायिक विद्यालयमा लिम्बु र बान्तवा भाषा अनिवार्य गरेको छ। गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका 3 विद्यालयमा यसै शैक्षिक सत्रदेखि बान्तवा भाषा तथा लिम्बु समुदायका विद्यार्थीको बाहुल्य रहेका थप 3 विद्यालयमा लिम्बु भाषाका पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरिरहेको हो। यसअघि 4 विद्यालयमा लिम्बु र एउटा विद्यालयमा बान्तवा भाषा अध्यापन हुँदै आएको थियो। साउदी अरेबिया, पाकिस्तान र टर्की बीच पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर भएको छ। इरान समर्थित हुथी विद्रोहीबाट पछिल्ला दिनमा आक्रमणका घटना बढ़िरहेका बेला 3 देश बीच सो सम्झौता भएको हो। साउदीको मक्कामा भएको सम्झौताले साउदी अरेबियाको सुरक्षा सहकार्यलाई पाकिस्तान र टर्कीसँग थप मजबूत बनाउँदै सामूहिक रक्षा व्यवस्थातर्फ अघि बढ़ाउने अपेक्षा गरिएको छ। 3 देश बीच भएको सम्झौता अनुसार कुनै एक देशमाथि भएको आक्रमणलाई सबै देशमाथिको आक्रमणका रूपमा लिइनेछ। यो प्रावधान उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सामूहिक रक्षा सिद्धान्तसँग सम्बन्धित रहेको बताइएको छ। यसैबीच इरानसँग जारी युद्धका विषयमा अमेरिकी सैन्य नेतृत्वले द्वन्द अन्त्यतर्फ जाने बाटो खोज्नु धारणा अघि सारेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाको संयुक्त सैन्य प्रमुख समितिका शीर्ष अधिकारीले युद्ध थप चर्काउने सैन्य विकल्पको विकल्पले उल्टै प्रतिकूल परिणाम निम्त्याउन सक्ने भन्दै द्वन्दबाट बाहिरिने विकल्पमा जानुपर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण तथा आईसीसी अण्डर 19 महिला विश्वकपलाई लक्षित गर्दै किर्तिपुर र मूलपानी क्रिकेट मैदानका विकेट पुननिर्माण तथा मरमतको काम शुरू गरिएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा त्यसै गरी माथिल्लो मूलपानी मैदानमा घाँस रोपिसकिएको छ भने तल्लो मूलपानीमा घाँस रोप्ने काम जारी छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 मैदानका विकेट निर्माण तथा मरमतमा करिब 80 लाख रूपियाँ खर्च हुने अनुमान छ। हाल खर्च क्यानले आफ्नै स्रोतबाट बिहोरेको छ भने पछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट भरपाई हुने बताएको छ। किर्तिपुरको विकेटमा पछिल्लो समय स्पिनर हावी हुँदै आएका थिए। नयाँ घाँस विकेटको स्वरूप परिवर्तन गरी तीव्र गतिका बलरलाई समेत सहयोग पुग्ने बनाउने लक्ष्य राखिएको छ। पुनः रोपिएको घाँस उम्रिन 2-3 सप्ताहको समय लाग्नेछ। घाँसको जरा 4 इन्चसम्म गहिरो हुन करिब 4 महिना लाग्ने भए पनि एनपीएल स्वर हुन 2.5 महिना मात्र बाँकी छ। दशैं अघि किर्तिपुर मैदान तयार गर्ने लक्ष्य राखिएको छ। मूलपानीका दुवै मैदानमा भने अण्डर 19 महिला विश्वकपका लागि तयार पार्ने काम भइरहेको छ। हस्तै कान्तिपुर डायरीको बुलेटिन हेर्न सकिन्छ। 12 बजे पुनः कान्तिपुर डायरीका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि नवीन बिदा हुन्छु।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919376375।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नै टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9840505041।
6: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 0295604000 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति सङ्घ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25%
3: प्रतिशत छुटको व्यवस्था गरिएको छ।
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: सब जानकारीको लागि 029562061
2: 029570315
3: र 98520601177
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
10: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180049।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खातबारी एक, शङ्क सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 029575267, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
3: 9810555580
2: र वाट्सएप नम्बर 9852028646।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295586679 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत फुल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98420222667।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615 39 444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: संचार को दुनिया में बेग्लै पहचान, राष्ट्र को गौरव नेपाली को शान। रेडियो शंख सभा 95.5 MHz।

मेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखा बुझिस्?

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताङ्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295562061,
8: 0295703615
7: र 98520601677
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी शङ्खुवा सभा।
1: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421262987 र 98520519906।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, छेउ शङ्ख सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्नु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको नमुना एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी 1, बुद्धचोक बाटो, दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सम्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860-96-40-00
6: र 9819-32-76-75।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29-47, 99000-90-0062।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9 यातायातको सुविधा भएको सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
5: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
5: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
6: प्रोप्राइटर लक्ष्मी काफ्ले
5: सम्पर्क 98433-47262
6: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98520-28-6 46।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो।

0: दिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555585
2: र वाट्सएप नम्बर 9852286646।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 9765086460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 0295604 र 9852076131। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भयो।

0: र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित छ। आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदाबारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 9841252564, 9841226987 र 9852051906।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 खाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

राष्ट्रिय उद्योग तथा संस्थानहरूमा क्रमिक सुधार देखिन थालेको प्रधानमन्त्री शाहको जिकिर सुनेको र देखेका भन्दा वास्तविकता फरक हुने भन्दै कहिलेकाहीँ एक्लै लड्नुपर्ने तर्क। इरान समर्थित हुथी विद्रोहीबाट आक्रमणका घटना बढ़िरहेका बेला साउदी अरेबिया पाकिस्तान र टर्की बीच पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर। र एनपीएलको तेस्रो संस्करण तथा आईसीसी अण्डर 19 महिला विश्वकपलाई लक्षित गर्दै कीर्तिपुर र मोलपानी क्रिकेट मैदानको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: रेडबुल बबाल एनर्जी।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा, समाचार अब विस्तारमा।
3: प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका नेपालका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा क्रमिक सुधार देखिन थालेको बताएका छन्। उनले इमान्दार प्रयत्न, कानूनको कार्यान्वयन र निरन्तरको टीमवर्कका कारण उद्योग तथा संस्थानमा सुधार देखिन थालेको बताएका हुन्। चुनौतीपूर्ण अवस्थामा रहेका यी संस्थानहरू पुनः जीवन्त र प्रतिस्पर्धी बन्न थालेको उनको भनाइ छ। सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहले वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका राष्ट्रिय उद्योगहरू के फेरि तंग्रेर आफ्नै गोडामा उभिएलान् भन्ने प्रश्नलाई समेत जवाफ दिने गरे रुग्ण उद्योगहरूलाई सुधारका नयाँ ढोका खोल्न थालिएको उल्लेख गरेका छन्। फेसबुकमा लामो स्टाटस लेख्दै उनले नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता देखाउँदा जस्तो सुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सकारात्मक परिणाम ल्याउन सकिने उल्लेख गरेका छन्। उनका अनुसार वर्षौंसम्म घाटामा सञ्चालन हुँदै आएको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनाको अवधिमा मात्र 2,38,00,000 रूपियाँको औषधि बिक्री गर्न सफल भएको छ। लामो समयदेखि पुनरूपमा बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपड़ा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन अहिले परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको उनले बताएका छन्। त्यस्तै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय अवस्थामा पनि सुधारका संकेत देखिएको प्रधानमन्त्रीको भनाइ छ। निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्मको अवधिमा 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी भएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले दुग्ध विकास संस्थान डीडीसीमा देखिएका पुराना समस्याहरूलाई हल गर्दै किसानको रोकिएको बकेता भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। नयाँ सरकार गठन भएपछि सिंहदरबार वैद्यखाना विकास समितिबाट 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारमा पठाइएको स्टाटसमा उल्लेख छ। उनका अनुसार आर्थिक वर्षमा वैद्यखानाको औषधिको कुल कारोबार करिब 13 करोड़ रूपियाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 4 गुणाले वृद्धि भएको छ। यसअघि मध्यरातमा पनि अर्को स्टाटस लेख्दै सही समय आउन केही समय लाग्ने बताएका थिए। उनले ढिला भए पनि गलत नगर्ने भन्ने आम नागरिकलाई नआपिन आग्रह गरेका छन्। सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने भन्दै कहिलेकाहीँ एक्लै लड्नुपर्ने उनको भनाइ थियो।
2: सरकारले बजारमा देखिएको ग्यास अभावलाई समाधान गर्न भारत सरकार समक्ष कोटा बढ़ाउन आग्रह गरिएको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि भारत समक्ष आग्रह गरिएको बताएकी हुन्। साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको उनको भनाइ छ। उनले बजारमा एकैपटक माग बढ़दा असहजता सृजना भए पनि आपूर्ति तथा वितरणलाई थप प्रभावकारी बनाउन सरकारले काम गरिरहेको दावी गरेकी हुन्। यसैबीच नेपाल आयल निगमले उपत्यकामा हिजो मात्र 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमले जनाएको हो। ग्यासको आयात बढ़ाएर अभाव क्रमशः कम हुँदै जाने निगमको भनाइ छ। ग्यासको आयात नियमित भइरहे पनि माग बढ़दा अभाव भएको निगमले जनाएको छ।
3: सरकारले ग्यासको कृत्रिम अभाव देखाए तोकेभन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाए आफू निकट व्यक्ति, होटल र व्यवसायलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो। विभागले विज्ञप्ति जारी गर्दै ग्यास विक्रेता तथा डिपोले ग्यासको कृत्रिम अभाव देखाएर तोकेभन्दा महँगो मूल्यमा ग्यास बिक्री गरेको गुनासो आएकाले त्यस्ता व्यवसायलाई कानून अनुसार हदेसम्मको कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका महानिर्देशक मोतीराम सापकोटाले खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा उपभोक्ताको प्राथमिकताका आधारमा सहज रूपमा उपलब्ध गराउन ग्यास विक्रेता र डिपोलाई निर्देशन दिएका हुन्। कानून विपरीत कार्य भइरहेको देखिएमा वा उपभोक्ता आफू ठगिएको महसुस भएमा तुरन्त नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल फ्री नम्बर 1137 जानकारी गराउन विभागले सबैलाई अनुरोध पनि गरेको छ।
2: संसदमा आफ्ना सांसदको उपस्थिति कमजोर भएको ठहर गर्दै सत्तारूढ़ दल रासोपाले कडाई गर्ने भएको छ। दुई तिहाईमा दुई कम बहुमत भएको संसदमा रासोपाका सांसदहरूले नै बैठकलाई ध्यान नदिएको भन्दै मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले हाजिरीमा कडाई गर्न लागि बताए। बुर्लाकोटीले पछिल्लो दिनमा संसदमा रासोपाका सांसदहरूको अपेक्षित उपस्थिति नभएको, बैठकमा शुरूमा उपस्थित भए पनि बीचमा संसद छोडेर जाने क्रम बढ़ेपछि रोक्न लागेको जानकारी दिए। संसदको गरिमा कमजोर हुँदै जाने देखिएको जनाउँदै रासोपाले असार 30 र 31 गते अनि साउन 14, 18 र 22 गतेको हाजिरी विश्लेषण गरी प्रतिवेदन पेश गर्न संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार र क्रान्ति शिखा धितालाई जिम्मेवारी दिइसकेको छ।
3: अहिले बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाड़ी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाका कारण बाढ़ी, पहिरो तथा भूचयको जोखिम बढ़न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
2: वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। तेह्रथुमको मध्यपहाड़ी लोकमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क, मुगको नागम गमगढ़ी सड़क, रूकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सड़क खण्डमा यातायात सेवा प्रभावित भएको हो। मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा वर्षाका कारण सड़क हिलाम्य भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै सिन्धुपाल्चोकको भुटेकौसी गाउँपालिका अन्तर्गत जीरो किलो, कोदारी र लिपिङ क्षेत्रमा र सड़क भाँचिएपछि अरणीको राजमार्गका विभिन्न खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएका छन्। सामाखोशी खोलाले सड़क कटान गरेपछि लामा सागु रामेछाप सड़क खण्डमा पनि गाड़ी चल्न सकेका छैनन्। वर्षायाममा पहिरो, बाढ़ी र सड़क कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
3: इलामको मांगसेबुङ गाउँपालिकाले 11 सामुदायिक विद्यालयमा लिम्बु र बान्तवा भाषा अनिवार्य गरेको छ। गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका 3 विद्यालयमा यसै शैक्षिक सत्रदेखि बान्तवा भाषा तथा लिम्बु समुदायका विद्यार्थीको बाहुल्य रहेका थप 3 विद्यालयमा लिम्बु भाषाका पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो। यसअघि 4 विद्यालयमा लिम्बु र 1 विद्यालयमा बान्तवा भाषा अध्यापन हुँदै आएको थियो।

Choice. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.

0: तिम्रो डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग साउदी अरेबिया पाकिस्तान र टर्की बीच पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर भएको छ। इरान समर्थित हुथी विद्रोहीबाट पछिल्ला दिनमा आक्रमणका घटना बढ़िरहेका बेला तीन देशबीचको सम्झौता भएको हो। साउदीको मक्कामा भएको सम्झौताले साउदी अरेबियाको सुरक्षा सहकार्यलाई पाकिस्तान र टर्कीसँग थप मजबूत बनाउँदै सामूहिक रक्षा व्यवस्थातर्फ अघि बढ़ाउने अपेक्षा गरिएको छ। तीन देशबीच भएको सम्झौता अनुसार कुनै एक देशमाथि भएको आक्रमणलाई सबै देशमाथिको आक्रमणका रूपमा लिइनेछ। यो प्रावधान उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सामूहिक रक्षा सिद्धान्तसँग सम्बन्धित रहेको बताइएको छ। यसैबीच इरानसँग जारी युद्धका विषयमा अमेरिकी सैन्य नेतृत्वले द्वन्द अन्त्यतर्फ जाने बाटो खोज्नुपर्ने धारणा अघि सारेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाको संयुक्त सैन्य प्रमुख समितिका शीर्ष अधिकारीले युद्ध थप सर्काउने सैन्य विकल्पले उल्टे प्रतिकूल परिणाम निम्त्याउन सक्ने भन्दै द्वन्दबाट बाहिरिने विकल्प खोज्नुपर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण तथा आईसीसी अण्डर 19 महिला विश्वकपलाई लक्षित गर्दै किर्तिपुर र मुल्पाने क्रिकेट मैदानका विकेट पुननिर्माण तथा मर्मत थालिएको छ। किर्तिपुर स्थित त्रिवे क्रिकेट मैदान र माथिल्लो मुल्पानीमा घाँस रोपिसकिएको छ भने तल मुल्पानीमा काम जारी छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार तीनवटै मैदानका विकेट निर्माण तथा मरमतमा करिब 70-80 लाख रूपियाँ खर्च हुने अनुमान छ। क्यानले हाल आफ्नै स्रोतबाट खर्च बिहोरिरहेको छ भने पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट भरपाई हुने बताइएको छ। किर्तिपुरको विकेटमा पछिल्लो समय स्पिनर हावी हुँदै आएका थिए। नयाँ घाँस विकेटको स्वरूपमा परिवर्तन गरी तीव्र गतिका बलरलाई समेत सहयोग पुग्ने गरी बनाउने लक्ष्य राखिएको छ। पुनः रोपिएको घाँस उम्रिन 2-3 साताको समय लाग्नेछ। एनपीएल शुरू हुन 2.5 महिना मात्र बाँकी छ। दशैं अघि किर्तिपुर मैदान तयार गर्ने लक्ष्य राखिएको छ। मुल्पानीका दुवै मैदान भने अण्डर 19 महिला विश्वकपका लागि तयार पार्ने काम भइरहेको हो।
0: हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई नवीन र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842029801। जनक पौडेली, 9852558344 र 029562048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433 47 262,
16: 98105555580
2: र व्हाट्सएप नम्बर 98520 28 646।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी चेक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्का सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खुल्ने दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

सनातन योग भारतीय गजल सम्राट जगदीश सिंह को पहिलो नेपाली गीती

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा विधायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029 560 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
4: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 029 562 061,
6: 029 573 315
5: र 98 520 60 177।
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
3: खुसी खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
12: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
15: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

ٹکٹ بکنگ کرنے کے لیے سمپرک کریں 9765295897۔

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasabha, 95.5 MHz.
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 029562248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भयो।

0: 580 9520 61580 र 9842 08 181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खानदारी 1 सम्खुवा सभा.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ.
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल.
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्.
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: भाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल.
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ.
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ. दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेकुडी खेल छेउ, सङ्खुवा सभा. फोन नम्बर 0295 62 320 र 98 420 50 541.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
3: More style, more design. Total Tailors.
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843347262,
4: 9010555580
5: र वाट्सएप नम्बर 9852286646।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा

0: सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919376375।
3: राष्ट्रको गौरव नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 2347, 98000900062।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: त्यस्तो के कुरा थियो?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पार्थ्यो कुन्नी?
15: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
17: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: आयो सबको घर घरमा।
19: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
21: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 9843347262,
15: 9010555580
4: र व्हाट्सएप नम्बर 9852028600।
22: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
23: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
22: हाम्रो सेवाहरू
23: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852615580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, शङ्खुवा सभा।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819327375।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल।
3: सम्पर्क नम्बर 9813655553
2: र 9843218049। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 9843347262,
2: 9010555585
5: र वाट्सएप नम्बर 9852028646।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: जवाफ महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रुग्न उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिम, पछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन, संहिता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाण्डुमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राष्ट्रिय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसै गरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएराति कहिलेकाहीँ एक्लै हिँड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नैपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपाका सांसदहरू मनिष झा, रमेश प्रसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको तीव्र आलोचना र खबरदारी गरेपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै हिँड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ। वर्षौंदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत प्रणाली र कपड़ा बुन्ने तारहरूको मर्मसम्भार गरी परीक्षण उत्पादन शुरू गरेको हो। लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपड़ा बुन्ने तानको आवाज सुनिन थालेको छ। चिनिया सरकारको सहयोगमा 2032 सालमा स्थापना भई 2035 व्यावसायिक उत्पादन शुरू गरेको यो उद्योग 2057 सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो। सरकारले गएको असार 18 गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेना मार्फत मर्मत तथा सरसफाईको काम अघि बढ़ाएको थियो। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कका क्षेत्रमा इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उहाँले उल्लेख गर्नुभएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राज दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 रहेको राज दुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँचिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको थियो। लगातारको वर्षाका कारण सड़क मरमतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माईखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल आवाज जावत गर्न बाध्य छन्। बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षा कर्मीको संयुक्त टोलीले स्ट्रेचरमा बोकेर वारपार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इलाम सहित पाँच थर र ताप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवाज जावतमा थप शास्ति भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
11: फोन 056-94-33-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बागलुङको ढोरपाटन शिकार आरक्षमा पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। गएको आर्थिक वर्ष 2082-83 37,520 पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 13,000 बढ़ी हो। भ्रमण गर्ने मध्ये धेरै जसो अर्थात 37,270 जना आन्तरिक पर्यटक रहेका छन्। पर्यटकको आगमन बढ़ेसँगै राजस्व संकलन पनि वृद्धि भएको छ। गएको आर्थिक वर्षमा पर्यटक शुल्कबाट मात्रै 47,68,000 रूपियाँ भन्दा बढ़ी राशि संकलन भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुविधीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास, प्रचार प्रसार, व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकीपाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढ़ेको हो। अब विदेशको खबर। समुद्री आँधी टाइफुन डल्फिन चीनको पूर्वी तटमा अघि बढ़ेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरेको छ। समाचार संस्था एपीका अनुसार आँधीको अधिकतम निरन्तर हावाको गति झण्डै 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान छ। आँधीसँगै अत्यधिक वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने चीनको मौसम विभागले जनाएको छ। टाइफुन भोलि राति भेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान छ। चीनको प्रमुख आर्थिक शहर सांघाई पनि आँधीको प्रभाव सम्भावित मार्गमा रहेको छ। टाइफुनको जोखिमलाई ध्यानमा राख्दै भोजियाङ प्रान्त प्रशासनले तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेको छ। चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। भोजियाङ प्रान्तका सबैजसो पर्यटक स्थल शनिबार र आइतबार बन्द गरिएको छ। फेरि तथा क्रूज लगायतका पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ। निङमो शहरमा विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ। अब खेल खबर। स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल भएको छ। रियल र बार्सा बीच लामो समयदेखि रोड्रीलाई भित्राउन प्रतिस्पर्धा देखिएको थियो, तर रोड्री स्वयंले बार्सिलोना जाने इच्छा देखाएपछि समीकरण फेरिएको हो। अहिले रियलले उनको विकल्प खोज्न थालेको छ। स्पेनिस संचार माध्यमका अनुसार रियलले बर्नार्डो सिल्भालाई रोड्रीको महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको छ। रियलका प्रशिक्षक जोस मेरिनोले सिल्भालाई मिडफिल्डरको पछिल्लो भागमा खेलाउने योजना बनाएका हुन्। त्यस्तै रियल मड्रिडले अन्य युवा फिल्डर मिडफिल्डर माथि पनि नजर राखिरहेको छ। समाचार संस्था क्रिस्टल प्यालेसका समाचार अनुसार क्रिस्टल प्यालेसका एडम हवार्डन, एजे अल्कमार र किस स्टिम तथा लिकल युग बुवादी रियलको नजरमा रहेका खेलाड़ी हुन्, तर अहिले उनीहरूलाई भित्राउने रियलको योजनामा छैन। अहिलेका लागि भने रोड्रीको स्थानमा मिड फिल्ड सम्हाल्ने मुख्य जिम्मेवारी सिल्भालाई दिने रियलको तयारी छ। रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका कारण उनले गोल्डन बल समेत जितेका थिए। चार बन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेण्डा। प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपा सांसद मनिष झाको जवाफ, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। एटौंडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको सिर,
15: मणिचूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै।
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
16: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
17: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
18: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
19: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्स्थापना र संरक्षणलाई अघि बढ़ाउन सरकारवाला बीच साझेदार बैठक बसेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर एकमा रहेको सेतो ढोका, वडा नम्बर पाँच हाडी गाउँ क्षेत्रमा रहेको लिच्छवीकालीन सत्यनारायण मन्दिर, कैलाशकूट भवनको अवशेष रहेको स्थान, मानेश्वरी मन्दिर र कृष्ण मन्दिर परिसरको पुनर्स्थापना अघि बढ़ाउने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा आज बसेको बैठकमा प्राचीन स्मारकको संरक्षण, मरमत तथा सम्भारका लागि आवश्यक स्वामित्व, कानूनी व्यवस्था र प्रशासनिक प्रक्रिया बारेमा छलफल भएको छ। महानगरपालिकाले काठमाडौँका विभिन्न ठाउँमा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र पुनर्स्थापनाका लागि सम्बन्धित निकाय तथा स्थानीय समुदायसँग सहकार्यलाई अघि बढ़ाउने जनाएको छ। बागमती सफाई महाअभियानको 691 हप्तामा अभियन्ताहरूले गुहेश्वरी फाँटमा रहेको बागमती नदी किनार क्षेत्र सरसफाई गरेका छन्। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नारासहित गरेको सफाई अभियानबाट आज झण्डै 4 मेट्रिक टन नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरेको अभियान कर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। कार्यक्रममा बागमती नदी किनारमा विभिन्न जातका 150 बिरूवा रोप्नका साथै गएको वर्ष रोपेका बिरूवाको गोडमेल समेत गरिएको छ। बागमती सफाई महाअभियानले 2070 सालको जेठ 5 गतेदेखि निरन्तरता पाइरहेको छ। काठमाडौँका विभिन्न ठाउँमा आज र भोलि 2 दिन बिजुली सेवा अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि भूमिगत केबल जडान तथा फिडर मरमतका लागि पालेपालो बिजुली काट्ने भएको हो। प्राधिकरणका अनुसार आज भीमसेन स्थान फिडर अन्तर्गत 12 नम्बर वडा कार्यालय, सरस्वती स्कूल जैसे देवलदेखि काष्ठ मण्डप, 21 नम्बर वडा कार्यालय, 12 वर्षे इनार, प्लाञ्चुक भगवती तथा आसपासका क्षेत्रमा बिहान 8 बजेदेखि दिउँसो 2 बजेसम्म बिजुली अवरूद्ध भएको थियो। यस्तै दिल्ली बजार फिडर अन्तर्गत कालिका स्थान, दिल्ली बजार, न्यू प्लाजा, 4 खालपुतली सड़क, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो 12 बजेदेखि बेलुका 5 बजेसम्म बिजुली आपूर्ति बन्द रहनेछ। भोलि लाजिमपाट फिडर अन्तर्गत लैनचोर, खुसानीटार, रेडिसन होटल, लाजिमपाट मूल सड़क तथा आसपासका क्षेत्रमा बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म बिजुली जाने प्राधिकरणले जनाएको छ। र पाकिस्तानको ब्रोड पीकमा गएको हिम पहिरोमा ज्यान गुमाएका आरोहीलाई श्रद्धाञ्जली दिन तथा उनीहरूको सम्झनामा ट्रिब्युट रन 5K आयोजना गरिएको छ। काठमाडौँको कपनको बालुवाखानीबाट शुरू भएको म्याराथन बौद्ध स्तूपा पुगेर सम्पन्न भएको छ। बौद्धमा सबै सहभागीले ब्रोड पीकमा ज्यान गुमाएका निर्मल पूजा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98420226667।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 98606040
11: र 98192376।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू:
12: दाँत नदुखाइ खोल्ने,
13: दाँत भर्ने, दाँतको आकृति गर्ने,
12: दाँतको एक्सप्रेस सुविधा,
13: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा:
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
10: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
0: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
11: रबिन टेलर्स, खाँदबारी नगरपालिका, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै छाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0249140084 र 9804045827।
4: नमस्कार है वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295560779 र मोबाइल नम्बर 9842082776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो

0: पौडेली 98520 58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू:
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: celebrating the history and future of Sankhuaspa. Radio Sankhuaspa 95.5 MHz.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्र डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 98-520-61-580 र 98-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9856349444
2: र 029590155।
1: More style, more design. Total Tailors.
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खुल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
4: सम्पर्क नम्बर 029590667 र

0: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
1: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 0295604 र 9852772631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: रेडियो संखुवा सभा समय सूचक.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ. नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट.
5: हेटौडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी. रुगुडा उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्री शाहको दावी.
4: आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा. संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय लगायत 28 मुद्दे लक्ष्य सार्वजनिक.
5: पठन संस्कृति किताबका पानाबाट मोबाइल र कम्प्युटरमा सर्दै हप्ताको एउटा नयाँ किताब पढ्न र बाल बालिकालाई पनि किताब उपहार दिन विज्ञको सुझाव.
6: हप्ताको एउटा नयाँ किताबहरू पढौं, तपाईँलाई जे मनपर्छ किताब किनेर त्यो बच्चाहरूलाई हामीले त्यो पुस्तक उपलब्ध गराइदिउ र त्यो पुस्तकले त्यो बच्चाको फ्युचर बनाउनलाई एकदमै मदत गर्छ.
4: भारत र चीन सहित रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित. माथिल्लो सदनमा पनि पारित भएमा राष्ट्रपति ट्रम्पले निर्णय गर्ने तजविजी अधिकार पाउने.
5: र एसीसी पुरूष प्रिमियम कपको खेल तालिका सार्वजनिक. नेपालले पहिलो खेल भदौ 16 गते साउदी अरेबियासँग खेल्ने.
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
7: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ.
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
10: फोन 056-494-333, 493-555.
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला.
5: प्रवेश परीक्षा 24 गते. सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ.
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684. 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला.
4: नेपाल दर्पणमा अब खबरको सिलसिला. 2.5 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ. सरकारले नेपाली सेनालाई उद्योग मरमत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेनका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो. उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर, सरसफाई र मेसिनको प्रारम्भिक मरमत गरी परीक्षण सञ्चालन गरेका हुन्। परियारले आफ्नो फेसबुक अकाउन्टमा कपड़ा बुन्ने तान चलेको भिडियो सार्वजनिक गर्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मरमत कार्य अघि बढ़ाएको हो। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,000,000 रूपियाँ लागत लाग्ने अनुमान छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिएको छ।
5: यसैबीच प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्क इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रूग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रूग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः संचालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाब दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएराती कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश भएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद ले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नै पर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपाका सांसदहरू मनिष झा, रमेश परसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै केही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ।
5: काठमाडौँ उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ। झण्डै 2 हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका हुन्। ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रतिकारीय टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत 4 महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकै पटक बजारमा निस्किदा र सर्वसाधारणले अतालिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। तर ग्यास उद्योग संघका अनुसार कोटा बढ़े पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सहज हुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाण्डुमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ। सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफै अनुगमनमा निस्किनु भएको हो। मन्त्री यादवले बालाजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बुलेट बोटलिङ र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुगमनका क्रममा उद्योग मन्त्रीले विद्यार्थी मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको छ।
4: यसैबीच खाना पकाउने एलपी ग्यास एउटा सिलिण्डरको 7,000 रूपियाँमा बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका नम्बर 2 दुवाकोट बारूद खाना चोकमा भाडामा बस्दै आएका 57 वर्षका तुलसीराम तोयना रहेका छन्। उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर 7,000 रूपियाँको दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरेको प्रहरीले विज्ञप्ती निकालेर जानकारी गराएको छ। प्रहरीले उनको पसलमा जाँच गर्दा तीन थान सिलिण्डर समेत नियन्त्रणमा लिएको जनाएको छ। भक्तपुरको अर्को खबरमा मनोहर क्षेत्रबाट वैकल्पिक व्यवस्था बिना हटाएका सुकुम्बासीहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय मुक्ति सुकुम्बासी मोर्चाको आयोजनामा भएको कुलसभामा प्रभावित परिवारले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्न र घर टहरा भत्काउँदा भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेका छन्। मोर्चाले आउँदो भदौ 12 गतेसम्म आफ्ना माग पूरा नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी दिएको छ। आन्दोलनका कार्यक्रम अनुसार भदौ 4 गते माइती घर मण्डलामा खबरदारी सभा र भदौ 7 गते नागरिक समाज तथा सरकारवालासँग अन्तर्क्रिया गरिनेछ। सरकारले विकल्प बिना थापाथली मनहरा शान्तिनगर लगायत क्षेत्रबाट सुकुम्बासी परिवारलाई बलपूर्वक विस्थापित गरेको भन्दै मोर्चाले संवैधानिक अधिकार अनुसार आवास र भूस्वामित्व सुनिश्चित गर्न आग्रह गरेको छ।
5: आठवटा राजनैतिक दलले संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाण्डुमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले 28 बुधे अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले सार्वजनिक गर्नुभएको अवधारणा पत्रमा राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै संविधानका संरचनागत त्रुटि सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष छ। मोर्चाले समाज समान जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यस्तै प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने रणनीति अघि सारिएको छ। नेता शर्माले राजनैतिक दल र नेतृत्वले विगतका कमजोरीको समीक्षा गर्दै राजनीतिमा सुधार र सुदृढीकरणका लागि मोर्चा गठन गरिएको बताउनु भएको थियो। यस्तै मोर्चाले आर्थिक तथा सामाजिक क्षेत्रतर्फ मोर्चाले कृषि आधुनिकीकरण, जलविद्युत, युवा स्वरोजगार, डिजिटल नेपाल, स्टार्टअप र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सिप उपयोगलाई प्राथमिकता दिएको छ। वास्तविक सुकुम्बासी र भूमाफियाको पहिचान गर्न तीनै तहको संयुक्त संयन्त्र बनाउने तथा वैदेशिक नीति मार्फत राष्ट्रिय हित र सार्वभौम सत्ताको रक्षा गर्ने लक्ष्य मोर्चाको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले जनाएका छन्।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: NBL सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
13: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
13: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी, रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्केको प्रधानमन्त्रीको दावी, प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाफ, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई, आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र न्याय, सामाजिक न्याय लगायत 28 बुँदे लक्ष्य, सार्वजनिक ग्यास अभाव कायमै सरकारको सक्रियताले पनि बजार सुध्रिएन लगायत खबर प्रस्तुत गर्यो।
5: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले सबै प्रदेशको एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ठोकर्पामा सबैभन्दा धेरै 41 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै लमजुङको भुजुङमा 82.8 र गोरखाको बारपाकमा 81.8 मिलिमिटर वर्षा मापन भएको छ। त्यसका धेरै ठाउँमा पानी परेको भए पनि ठूलो पानी परेको छैन। यसैबीच पानी पर्ने क्रम केही कम भएको छ। मौसमविदका अनुसार अबको केही दिन तराई क्षेत्रमा वर्षा कम भई गर्मी बढ़नेछ। काठमाण्डु उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि वर्षा कम हुने र लगातारको झरीको सम्भावना रहेको छैन। मौसमविद उज्जवल उपाध्यायका अनुसार कम्तीमा आउँदो बुधबारसम्म यस्तै अवस्था रहनेछ। लगातार वर्षा नहुँदा बाढ़ी पहिरोको जोखिम कम हुने भए पनि वर्षायाममा भिजिसकेको जमीन हुने भएकोले सामान्य पानीमा पनि पहिरो तथा सुक्खा पहिरोको जोखिम हुने हुँदा अवस्था बुझेर यात्रा गर्न उहाँको सुझाव छ।
4: यसैबीच पहिरोको कारण तीन हप्ता अघि अवरूद्ध बनेको नेपाल चीन व्यापारको तातोपानी नाका अझै खुलेको छैन। यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारण नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव परेको बताउनु भएको छ। यसैबीच मेची राजमार्ग अन्तर्गत इलाम राज दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 मा रहेको राजदुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको हो। लगातारको वर्षाका कारण सड़क मर्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माइखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल यातायात आवत जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीको संयुक्त टोलीले स्टेशनमा बोकेर वार पार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इलामसहित पाँचथर र तापलेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवत जावत थप शास्ति भएको छ।
5: पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरेको बाँध कटान हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका वडा नम्बर 5 मा नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीयवासीले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयवासीको सक्रियतामा बाँध निर्माण गरिएको भन्दै गैरातीदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान शुरू भएको बताउनुभयो। सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तारजाली माटो खरपात लगायत सामग्री अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्।
4: बागलुङका स्थानीय खोलामा पाइने प्रसिद्ध रैथाने असला माछा लोप हुन थालेपछि पालिकाहरूले संरक्षणको प्रयास थालेका छन्। करेन्ट लगाएर र विष हालेर माछा मार्ने अवैध गतिविधि बढ़ेपछि जैमिनी नगरपालिकाले ठेउली खोलासहित खोलामा माछा मार्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। नगरपालिकाले असला माछाको प्रजनन समय मानिने भदौ असोज र कार्तिक 3 महिना माछा मार्न पूर्ण रूपमा रोक लगाएको छ। यसअघि गलकोट नगरपालिका ताराखोला र काठेखोला गाउँपालिकाले पनि माछा मार्न रोक लगाएका थिए।
5: पृथ्वीमा जटिल जीवहरूको विकास र तिनको उत्पत्तिबारे वैज्ञानिक जगतमा लामो समयदेखि मानिँदै आएको धारणालाई बदल्ने गरी एउटा ऐतिहासिक खोज सार्वजनिक भएको छ। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरू सम्मिलित अन्तर्राष्ट्रिय टोलीले 56.70 करोड़ वर्ष पुरानो जीवाश्मको अध्ययन गरी जीव विकासको नयाँ इतिहास उजागर गरेका हुन्। प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन निष्कर्ष अनुसार पृथ्वीमा जीवहरूले एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्ने र प्रजनन गर्ने क्षमता पहिले सोचिए भन्दा कम्तीमा 1 करोड़ वर्ष अघि नै विकास गरिसकेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार क्यानेडा र बेलायतका प्राचीन चट्टानहरूमा फेला परेका एडियाकारण कालका यी जीवाश्महरूले जीव विकासको प्रारम्भिक चरणबारे नयाँ तथ्य स्थापित गरेका छन्। वैज्ञानिकहरूले यस खोजलाई पृथ्वीको जीव विकास अध्ययनमा एक ठूलो फड्को भनेका छन्। विश्व प्रसिद्ध संचार माध्यम बीबीसी र रोयटर्सले समेत प्राथमिकताका साथ प्रसारण गरेको यो खोजको दूरगामी महत्व नेपाल जस्तो भूगर्भीय रूपमा धनी देशसँग पनि जोड्न पुग्छ जोडिन पुग्छ। हिमालय क्षेत्र र नेपालका प्राचीन भौगर्भिक चट्टानहरू पृथ्वीको प्रारम्भिक संरचना बुझ्नका लागि महत्वपूर्ण मानिन्छन्।
4: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बाढी र डुबानबाट बच्न के गर्ने,
17: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
16: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
17: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
16: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
17: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम, डिस्क होम खुशीको कनेक्सन।
1: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट, स्किन एंड एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-545-46-66।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी माथिल्लो सदन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने भारत र चीन सहित पाँच देशका सामानमा 100% भन्सार महसुल लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार सिनेटबाट 86-11 मतले स्वीकृत भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 100% कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुने छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजबिजी अधिकार मात्र प्रदान गर्दछ। यसअघि नै अमेरिकाले रूसी तेल खरिद गरेकै कारण भारतीय सामानमा अतिरिक्त 25% कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर 50% पुगेको छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रूसी तेल आयात कायमै राखेको छ। यसैबीच अमेरिकी सांसदहरू बीच नै यो कदमले रूसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड़काउने र भारतसँगको सम्बन्ध बिग्रन सक्ने भन्दै विरोध समेत शुरू गरेको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा छलफल हुनेछ। यहाँबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै यो कानून बन्नेछ।
2: ले मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ 16 गते साउदी अरेबियासँग खेल्ने जनाएको छ। भदौ 14 गतेदेखि मलेसियामा शुरू हुने प्रतियोगितामा नेपालले समूह चरणमा 4 खेल खेल्नेछ। नेपालले दोस्रो खेल बहराइनसँग भदौ 18 गते खेल्नेछ। त्यस्तै नेपाली टोलीले भदौ 20 आयोजक मलेसियासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा भने नेपालले भदौ 22 गते हङकङसँग खेल्नेछ। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 25 गते हुनेछ। उपाधिका लागि फाइनल खेल भदौ 27 गते हुने एसियाली क्रिकेट परिषदले जनाएको छ। एसिया कपको छनौटको रूपमा रहने यस प्रतियोगिताका शीर्ष 3 टोलीले अर्को वर्ष बंगलादेशमा हुने एसिया कप खेल्नेछन्। 8 टोलीले प्रतिस्पर्धा गर्ने एसिया कपमा आयोजक बंगलादेश सहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छनौट भइसकेका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
3: आजको रंग दर्पण पठन संस्कृतिमा केन्द्रित छ।
4: आँखामा के हुन्छ
5: नानी? आँसु पनि त हुन्छ।
4: हो हुन्छ,
5: अनि आँसुमा के हुन्छ?
4: डाक्टर एकैछिन सोचमग्न भयो, माथि सिलिङतिर हेर्यो, मेरो गाला थम्थ्यायो। आँसुमा धेरै थोप्पो हुन्छ, वाटर, ग्लुकोज, युरिया, सोडियम, पोटासियम।
3: मोबाइल हातमा बोकेर हिँड्ने पुस्ता, रिल्सको जमानामा हराउँदै गएको युवा र किताब भनेपछि अब कसले पढ्छ र भन्ने गुनासो, यी सबैका बीचमा एउटा प्रश्न सधैँ उठिरहन्छ कि साँच्चै नेपालको पठन संस्कृति खस्किँदै गएको हो। नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक भोला कुमार श्रेष्ठ:
6: तर म एउटा लाइब्रेरियनको नाताले यो मान्न चाहिँ म तयार छैन। अहिले पनि हेर्ने हो भने केशर लाइब्रेरीमा दिनको 500-600 जना मान्छेहरू अध्ययन गर्न आउँछ, स्पेसको एकदम कमी छ। त्यस्तै गरेर टिभी सेन्टर लाइब्रेरी कुरा गर्ने हो भने त्यहाँ चाहिँ 800-900 जनासम्म पुग्छ, ठाउँ बिहानैदेखि रिजर्भ गर्नुपर्छ र त्यस्तै गर्दा काठमाडौँ भ्याली पब्लिक लाइब्रेरी जुन अहिले बन्द भएको छ र अहिले खुल्दै पनि छ, त्यो लाइब्रेरीमा पनि दिनको 200-250 पढ्न आउँछ। त्यस्तै गरेर अन्य लाइब्रेरीहरूमा पनि पाठकहरूको चाहिँ घुइँचो छ। पठन संस्कृत ह्रास भएको भए त यो त पढ्न आउँदैन थिए, र पठन भनेको खालि यो उपन्यासहरू कथाहरू भयो कविताहरू मात्रै पनि होइन, अहिले डिजिटल एक्सेस भएको हुनाले प्रत्येकको मोबाइलबाट पनि पढिरहेकै हुन्छ। पठन संस्कृति ह्रास भयो भन्ने कुराहरू छ, त्यो चाहिँ अहिले मान्न सकिँदैन।

0: कविताका किताब खोजी खोजी पढ्न रुचाउनेहरू धेरै छन्। पाठकहरू यिनै कविताको भावमा बग्ने मात्र होइन, गजलको रंगमा रंगिने तथा कथा र उपन्यासको गहिराईमा डुब्न रुचाउँछन्। किताब एक वृहत साहित्य हो, किताबका विधा पनि थुप्रै हुन्छन्। किताबमा शेयर बजारदेखि जीवनशैली, हिमालका उचाइदेखि सागरका गहिराईसम्मका सबै कुरा समेटिएका हुन्छन्। इतिहासदेखि पुरातत्व, जीव जन्तुदेखि रूख बिरूवा, निर्जीव वस्तु होस् वा धर्मग्रन्थ, दर्शन होस् वा विज्ञान, संसारको उत्पत्तिदेखि अन्त्यसम्म नयाँदेखि पुराना सबै कुरा किताबमै अटाएका हुन्छन्। एक हिसाबले भन्ने हो भने किताबमा सारा विश्व ब्रह्माण्ड नै अटेको छ। ललितपुर साद्दो बाटोका बीएन जोशी:
1: आफ्नो आफ्नो नसा जस्तो पनि हो होइन, घुम्नु पढ्नु भनेको त ज्ञानै हो होइन, त्यो हिसाब अब हामी त बच्चैदेखि नै पढ्दै आइरहेको, त्यो हामीलाई त अब त्यो नसाई जस्तो भयो भनौँ न।
0: तर नेपालको पठन संस्कृति अझै पनि पाठ्य पुस्तकै केन्द्रित नै छ। स्कूलमा तोकिएको पाठ्यक्रम भन्दा बाहिरको किताब पढ्यो भने शिक्षक र अभिभावक दुवैले हप्काउने चलन छ। यसैले बच्चाहरूमा पढ़ाईप्रतिको रूचि शुरूदेखि नै एकनासी र बोझिलो बन्न पुग्छ। बजारमा उपलब्ध हजारौं रोचक किताब पढ्न पाए बच्चाले सानै उमेरदेखि पढ्ने बानी बसाल्छन्।
2: पठन संस्कृतिलाई बढ़ावा दिने नम्बर वान चाहिँ घरै हो, अभिभावकै हो, अभिभावकमा पनि दाजुभाइ दिदी बहिनीहरू होला नम्बर वान। नम्बर टू चाहिँ स्कूल हो, नम्बर थ्री चाहिँ एउटा कम्युनिटीमा चाहिँ लाइब्रेरीको आवश्यकता पर्छ। यो भइदियो भने केटाकेटीदेखि नै पठन संस्कृतिको चाहिँ विकास हुन्छ।
0: यही सोचबाट प्रेरित भएर विश्वभर धेरै अभियान चलेका छन्। सन् 2000 रूम टू रीडका संस्थापक जोन वुडले शुरू गरेको अभियानले अहिलेसम्म नेपालका झण्डै 5000 विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको छ। यस्तै सन् 1991 डाक्टर एन्टोनियो न्युबर्टले शुरू गरेको रीड नेपाल अभियानले अहिले 43 जिल्लामा 73 पुस्तकालय सञ्चालनमा ल्याइसकेको छ। 2059 सालतिर विभिन्न निकायको सहयोगमा सिटी हलबाट शुरू गरिएको काठमाडौँ सार्वजनिक पुस्तकालय पछि भ्रिगुटी मण्डपमा सारियो। त्यस्तै 2060 सालदेखि सेवा शुरू गरेको यो पुस्तकालयमा अहिले झण्डै 3000 सदस्य दर्ता छन्। धेरै राजनीतिज्ञ तथा राजदूतले समेत यो पुस्तकालय भ्रमण गरिसकेका छन्। तर हालसालै भाडा एकतर्फी रूपमा बढ़ाएको भन्दै यो पुस्तकालय बन्द गरियो, जुन घटनालाई पुस्तकालय कालो पर्व समेत भनियो। विद्यार्थी र नागरिक समाजको दबावपछि यो पुस्तकालय पर्सि सोमबारदेखि पुनः खोल्ने चरणमा पुगेको छ।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, खाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420550।
7: This is Radio Songkhua Sabha 95.5 MHz.

समावेशी आयोगहरूको प्रभावकारितामा प्रश्न चिन्ह खडा, सीमित बजेटमा चलिरहेका आयोगको सिफारिश कार्यान्वयनमा समेत समस्या। साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन शुरू। युक्रेनको राजधानी किव नजिकै भएको रूसी मिसाइल आक्रमणमा एक बालक सहित कम्तीमा चारजनाको मृत्यु। र एनपीएलका लागि अमेरिकी अलराउण्डर हरमित सिंह जनकपुर बोल्ट्समा अनुबन्धित।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: Red Bull, Babal Energy.
2: नमस्कार. गान्तीपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा. सुरुमा कान्तिपुर सविस्तार.
3: कान्तिपुर सविस्तार.
2: संविधानले सीमान्तकृत तथा पछाडि परेका समुदायको अधिकार संरक्षणका लागि विभिन्न समावेशी आयोगको व्यवस्था गरेको छ. तर ती आयोगको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ. पर्याप्त बजेट, कर्मचारी र कानूनी अधिकारको अभाव, सरकारी सहयोगको कमजोरी तथा राजनैतिक नियुक्तिले आयोगहरू कमजोर बनेका छन्। उपलब्ध बजेटको ठूलो हिस्सा प्रशासनिक खर्चमै सीमित हुने र आयोगका सिफारिश कार्यान्वयन नहुने समस्या देखिन्छ. कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको एक सामग्री कान्तिपुर सविस्तारमा.
4: विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने गरी गठन भएको दशक बित्न लाग्दा पनि अन्य आयोगहरूमा समावेशी आयोगहरू प्रभावकारी हुन सकेका छैनन्। स्रोत साधनको अभावमा ती आयोगहरू जेनतेन चलिरहेका छन्। आयोगको सिफारिश कार्यान्वयनमा सरकार पनि उदासीन रहने गरेको छ। 2072 संविधानले 13 संवैधानिक आयोगको व्यवस्था गरेको छ। संविधानमा भाग 21-26 क्रमशः अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवाधिकार आयोग र राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग सम्बन्धी प्रावधान छन्। अन्य आयोगमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोग छन्। संविधानका धारा 252-265 ती आयोग सम्बन्धी प्रावधान उल्लेख छ। सम्बन्धित समुदाय तथा वर्गको हक हितमा सरोकार राख्ने तथा उनीहरूलाई राष्ट्रको मूल प्रवाहमा समाहित गराउने भूमिका खेल्ने मुख्य जिम्मेवारी अन्य आयोगहरूको छ। यी आयोगहरूले समुदायको समग्र अध्ययन गरी तत्सम्बन्धी गर्नुपर्ने नीतिगत, कानूनी र संस्थागत सुधारका विषयमा नेपाल सरकारलाई सिफारिश गर्ने भनिएको छ। समुदायको सशक्तिकरण, हकितको संरक्षण, भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको अनुसन्धान गरी त्यसको संरक्षण र विकासका लागि सरकारलाई सिफारिश गर्ने जिम्मेवारी पनि आयोगलाई तोकिएको छ। विषयगत अध्ययन र अनुसन्धान गर्ने तथा त्यसको कार्यान्वयनका लागि सरकारलाई सिफारिश गर्ने आयोगको मुख्य जिम्मेवारी हो। तर जिम्मेवारी अनुरूप कार्य सम्पादन गर्नलाई सरकारले बजेट व्यवस्थापन नगरेको आयोगहरूको गुनासो छ। 2075 नियुक्ति पाएकाहरूले 6 वर्ष कार्यकाल पूरा गरिसकेका छन्। थारू, मधेसी, समावेशी र मुस्लिम आयोग अहिले कार्यभाग नेतृत्वको भरमा चलिरहेका छन्। मधेसी आयोगका पूर्व अध्यक्ष विजय दत्त अन्तर्राष्ट्रिय जगत तथा सम्बन्धित समाजलाई देखाउन मात्रै आयोगको व्यवस्था गरिएको टिप्पणी गर्छन्। दत्तका अनुसार उनी 6 वर्ष अध्यक्ष रहँदा कार्यक्रमका लागि वार्षिक 5-6 लाखका दरले मात्रै मधेसी आयोगले बजेट पाएको थियो। वार्षिक प्रशासनिक खर्च भने 3 करोड़ हाराहारी थियो। आयोगको सिफारिश गर्ने कार्यमा मात्रै सीमित हुन पुगेको तर त्यही सिफारिश सरकारले कार्यान्वयन नगर्दा पनि आयोगको प्रभावकारितामा प्रश्न उठेको उनको विश्लेषण छ। थारू आयोगकी सदस्य शान्ति मोदी समावेशी आयोगहरूप्रति सरकार उदासीन रहेको बताउँछिन्। उनले भनिन्, कुनै अध्ययन, अनुसन्धान वा संरक्षण कार्यका लागि चाहिने भनेको आर्थिक स्रोत हो, तर स्रोतविहीन बनाएर आयोगहरू खड़ा गरिएको छ। मोदीले परिणाम दिन नसकेका कारण यी आयोगहरू सरकारका लागि आर्थिक रूपले बोझिलो मात्रै हुन पुगेको बताइन्। थारू आयोगले आर्थिक वर्ष 2080-81 3,87,80,000 बजेट खर्च गरेको थियो। त्यसमा 9 लाख रूपियाँ मात्रै कार्यक्रम शीर्षकमा थियो। बाँकी बजेट आयोगको चालू शीर्षकमा खर्च भएका छन्। आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 आयोगका लागि 3,56,64,000 रूपियाँ विनियोजन भएको थियो। त्यसमध्ये

0: को बनाइयो भने यसलाई अधिकार सम्पन्न र प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन कन्जुस्याई गरिएको बताउँछन्। राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशी कार्यक्षेत्र व्यापक भए पनि बजेट र कर्मचारी जनशक्ति सीमित भएका कारण आयोगले परिणाम देखाउन नसकेको बताउँछन्। आयोगलाई आर्थिक सामाजिक शैक्षिक दृष्टिले पछाडि परेका खस आर्य पिछड़िएका वर्ग अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक श्रमिक किसान अल्पसंख्यक एवं सीमान्तकृत समुदाय तथा पिछड़िएको वर्ग र कर्णाली तथा पिछड़िएको क्षेत्रमा बसोबास गर्ने तथा आर्थिक रूपले विपन्न लगायतका वर्ग समुदाय र क्षेत्रका नागरिकको हक अधिकारको विषय हेर्ने जिम्मेवारी छ। दलित र मुस्लिम आयोगको अवस्था पनि फरक छैन। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा कार्यक्रम सञ्चालनका लागि प्राप्त हुने बजेट भन्न भने लज्जाबोध हुने अवस्था रहेको बताउँछन्। सामाजिक मूल्य मान्यताका हिसाबले दलित समुदायमा समस्या ठूलो भए पनि त्यसको सम्बोधनका लागि काम गर्न स्रोत साधन अपर्याप्त रहेको उनको गुनासो छ। विश्वकर्मा आयोगको अध्यक्ष भएको 5.5 वर्ष पुगेको छ। यस अवधिमा दलितका सन्दर्भमा सरकारलाई सिफारिश गरिएका विषयको कार्यान्वयन 5% पनि नरहेको उनले बताए। दलित र महिला आयोगले सरकार मातहत रहने गरी 2072 को संविधान आउनुभन्दा अगाडिदेखि नै काम गर्दै आएका थिए। संवैधानिक आयोगको दर्जा पाउनु अगाडि दुवै आयोग गठन आदेशबाट बनेका थिए। महिला आयोगको स्थापना 2058 सालमा भएको हो। अन्य आयोगमा रहेका 7 मध्ये महिला आयोग तुलनात्मक रूपमा बढ़ी संस्थागत र प्रभावकारी छ। महिला आयोगले औसतमा वार्षिक रूपमा 10 करोड़ हाराहारी बजेट पाइरहेको छ। 5 शाखामा 38 जना स्थायी कर्मचारी तथा विभिन्न तहका 17 अस्थायी पद छन्। सबैजसो आयोगले हरेक वार्षिक प्रतिवेदनको सुझाव तथा सिफारिश खण्डमा आवश्यक स्रोत साधन उपलब्ध गराई सिफारिश कार्यान्वयनमा गम्भीरता देखाउन लेख्दै आएका छन्। तर सरकारका तर्फबाट त्यसलाई ध्यान दिइएको छैन। मधेसी आयोगका पूर्व अध्यक्ष दत्त संविधानमा अन्य आयोगको सूचीमा रहेका 7 आयोगमा पनि विभेद गरिएको बताउँछन्। उनका अनुसार महिला दलित र समावेशी आयोगको काम कर्तव्य र अधिकार संविधानमै लेखिँदा आदिवासी जनजाति मधेसी थारू र मुस्लिम आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने भनिएको छ। पूर्व अध्यक्ष दत्त सामुदायिक आयोगहरूको पुनरावलोकन गरिनुपर्ने बताउँछन्। संविधानको धारा 265 मा अन्य आयोगको सूचीमा रहेका आयोगहरूको पुनरावलोकन संविधान प्रारम्भ भएको मितिले 10 वर्षपछि गरिने उल्लेख छ। मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवसा शाह भने 2072 को संविधानमा आयोगको व्यवस्था गरिए पनि त्यसको 3 वर्षपछि मात्रै आयोग गठन भएकाले पुनरावलोकनको समय भइ नसकेको बताउँछन्। संविधानले नै आयोगहरूलाई कमजोर बनाएको जनसंख्याविद एवं आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण मापुहाङको भनाई छ। उनका अनुसार संविधानमै सुधार गरेर आयोगलाई बलियो संवैधानिक आयोग बनाउन सके मात्र प्रभावकारी बन्ने नभए यो केही मानिसले जागिर पाइरहने ठाउँमा सीमित रहने देखिन्छ। मधेसी नागरिक समाजका संयोजक गणेश कुमार मण्डल आयोगहरूले औचित्य पुष्टि गर्न नसकेको बताउँछन्। मण्डल पनि आयोगहरूको पुनरावलोकन आवश्यक रहेको बताउँछन्। आयोगमा विज्ञता भएका मानिसहरूको नियुक्ति नभएकाले पनि प्रभावकारी बन्न नसकेको उनको टिप्पणी छ।
1: कंग्रेस पूर्व सभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन गरिएको छ। यसअघि 26 साउन राति 9:45 काठमाडौँ आइपुग्ने तय भएकोमा पूर्व सभापति देउवा अब साउन 28 गते मध्याह नेपाल आउने भएका छन्। सिंगापुर हुँदै हङकङ पुगेको करिब 5 महिनापछि उनी स्वदेश फर्कन लागेका हुन्। फर्कदा विमानस्थलमा देउवालाई स्वागत गर्न ठूलो संख्यामा नेता कार्यकर्ता उपस्थित गराउने तयारी रहेकाले रातिको समयलाई यताबाट संशोधन गर्न आग्रह गरिएको थियो। सोही अनुसार उनको टिकट सारिएको हो। तत्कालीन केन्द्रीय कार्य का मुख्य सचिव कृष्ण पौडेलले देउबा साउन 28 गते नेपाल आउने निश्चित भएको बताए। उनका अनुसार देउबा मध्याह 12:50 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। देउबा लामो समयपछि नेपाल फर्कन लागेकाले उनको स्वागतका लागि ठूलो संख्यामा नेता कार्यकर्ता विमानस्थलमा उपस्थित गराउने तयारी भइरहेको छ।
2: यसैबीच नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 औं महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्। कंग्रेस काठमाडौँ महानगरपालिका 26 वडा कार्य समितिले आज आयोजना गरेको कार्यक्रममा उनले पार्टीले असोजको 16-19 गतेसम्म काठमाडौँमा 15 औं महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए। पौडेलले पछिल्लो समय कंग्रेसलाई कमजोर बनाउने र अल्मलाउने काम भइरहेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए। महामन्त्री पौडेलले कंग्रेस डिजिटल माध्यम मार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाट स्थानीय तहको उम्मेद्वार छान्ने व्यवस्था गरिने उल्लेख गरे।

0: परराष्ट्र मन्त्रालयले विदेश स्थित नियोगहरूमा प्रशासन सेवाका दरबन्दी कटौती गर्ने प्रस्ताव ल्याए पनि अर्थ र सामान्य प्रशासन मन्त्रालयले त्यसमा असहमति जनाएका छन्। प्रशासन सेवाका दरबन्दी घटाएर परराष्ट्र सेवाका दरबन्दी कायम राख्न खोजिएकोमा सम्बन्धित मन्त्रालयहरूले आपत्ति जनाएका छन्। यस विषयमा थप छलफल आवश्यक देखिएको र परराष्ट्रको नयाँ दरबन्दी संरचना प्रमाणीकरण प्रधानमन्त्री कार्यालयमै रोकिएको हो। एक रिपोर्ट।
1: परराष्ट्रले विभिन्न दूतावास तथा महावाणिज्य दूतावासमा रहेको प्रशासन सेवाका मिनिस्टर, इकोनोमिक महावाणिज्य दूत, काउन्सिलर, कल्चर र श्रम सहचारीको दरबन्दी कटौती गर्न खोजेको छ। मन्त्रालयले प्रस्ताव गरेको ओएनएम सर्वेक्षणमा प्रशासन तर्फका दरबन्दी काटेर उक्त स्थानमा परराष्ट्र सेवाको दरबन्दी कायम गर्न खोजिएको छ। त्यसपछि प्रशासन सेवाका उच्च अधिकारीहरूले आपत्ति जनाएका छन्। सम्बन्धित अधिकारीहरूले परराष्ट्र सेवाका दरबन्दी कटौती नगरेर प्रशासन तर्फको मात्रै दरबन्दी कटौती प्रस्ताव गरिएको बताएका छन्। यस विषयमा मुख्य सहसचिव गोविन्द बहादुर कार्कीलाई पनि जानकारी गराइएको उनीहरूको भनाई छ। कूटनीतिक क्षेत्रको आवश्यकता र विदेशमा रहेका लाखौं नेपालीलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने उद्देश्य सहित गरिएको सर्वेक्षण अड्काइएको भन्दै परराष्ट्र मन्त्रालय भने असन्तुष्ट छ। परराष्ट्रका अधिकारी भने कूटनीतिक नियोगमा कूटनीतिक सेवाकै जनशक्ति हुनुपर्ने आवश्यकताको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउ खोजिरहेको बताउँछन्। बजेट वक्तव्य मार्फत नै विदेश स्थित छ नियोगहरू खारेजी हुँदा पनि त्यहाँ फालिज भएका परराष्ट्र सेवाका कर्मचारीहरूको दरबन्दी कटौती नगरिएको मन्त्रालयका महाशाखा नघटाइएको विषयमा दुईवटै मन्त्रालयले उठाएका छन्। बजेट वक्तव्य मार्फत नै विदेश स्थित छ नियोगहरू खारेजी हुँदा पनि त्यहाँ फालिज भएका परराष्ट्र सेवाका कर्मचारीको दरबन्दी कटौती नगरिएको मन्त्रालयका महाशाखा नघटाइएको विषयलाई दुईवटै मन्त्रालयले उठाएका छन्। डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास तथा चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावासका साथै भारतको विशाखापट्टनम स्थित फिल्ड कार्यालय बन्द गरिएको छ। यस्तै परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई अनलाइन प्रविधिमा रूपान्तरण गरेको छ। कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइन आवेदन दिन सकिने, आवेदनको अवस्था हेर्न सकिने तथा अनलाइनबाटै राजस्व तिर्न सकिने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले दुई तीनवटा मन्त्रालयको नयाँ दरबन्दी संरचना टुंगिन बाँकी रहेको बताए। त्यसमा परराष्ट्र मन्त्रालय रहेको उनको भनाई छ। प्रधानमन्त्री कार्यालयमा मन्त्रालयगत रूपमा छलफल भएर त्यहाँबाट प्रमाणीकरण गरिएपछि दरबन्दी संरचना सामान्य प्रशासन मन्त्रालयमा आउँछ। सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयमा पठाउने र सम्बन्धित मन्त्रालयको सचिवले प्रमाणीकरण गरेर राष्ट्रिय निजामती किताबखानामा पठाएपछि नयाँ दरबन्दी कायम हुने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले ओएनएम सर्वेक्षण प्रमाणीकरण प्रक्रियामै रहेको भन्दै त्यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरे। सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले मुख्य रूपमा परराष्ट्र र अर्थ मन्त्रालयको नयाँ ओएनएम सर्वेक्षण थप छलफल आवश्यक रहेको बताए। अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान विभाग खारेजी भएको छ। त्यहाँ 150 दरबन्दी थियो तर अर्थले त्यस अनुसारको दरबन्दी कटौती गरेको छैन। अर्थ भन्दा पनि परराष्ट्रमै बढ़ी समस्या देखिएको ती अधिकारीको भनाई छ। परराष्ट्र मन्त्रालय 2081 11 सचिव सहित 111 दरबन्दी थपाउन सफल भएको थियो। तत्कालीन परराष्ट्र मन्त्री आरजू देउवाको जोडबलमा दरबन्दी थपिएको थियो। मन्त्रालयका 10 महाशाखालाई बढ़ाएर 15 पुर्याइएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गरेर नयाँ ओएनएम सर्वेक्षण गर्न निर्देशन दिएको थियो। कर्मचारी प्रशासनको आकार घटाएर चुस्त बनाउन निर्देशन दिएको थियो। ओएनएम सर्वेक्षणलाई अन्तिम रूप दिन प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिवको नेतृत्वमा बनाइएको उच्च स्तरीय कार्यदलले सबै मन्त्रालयलाई महाशाखा घटाउन भनेको थियो। परराष्ट्रलाई महाशाखा संख्या 15 घटाएर 11 झार्न निर्देशन दिएको थियो। त्यस अनुसार परराष्ट्रबाट ओएनएम सर्वेक्षण नगरिएको कार्यदलमा रहेका एक अधिकारीले बताए। विगतमा राजनैतिक पहुँच र प्रभावका आधारमा परराष्ट्र मन्त्रालय अन्तर्गत प्रशासन, कानून, राजस्व, सेवा समूहका दरबन्दी थपिएको तर त्यसले परिमाण दिन नसकेको परराष्ट्रका अधिकारीहरूको भनाइ छ। नियोगबाट फर्केर आइसकेपछि पनि अन्य सेवा समूहका कर्मचारीबाट संस्थागत ढंगले कूटनीतिक क्षेत्रमा दीर्घकालीन लाभ लिन सरकारले नसकेको उनीहरू बताउँछन्। कूटनीतिक नियोगका सबै पदमा परराष्ट्र सेवाकै कर्मचारी राख्दा तत्काल र दीर्घकालीन रूपमा राज्य लाभान्वित तथा नियोगहरू बढ़ी प्रोफेसनल हुन्छन्। परराष्ट्रका अधिकारीले मुख्य सचिव कार्की समक्ष तर्क गरेका छन्।
0: काँधीमा डायरीमा अब ब्रेकको पालो।

Choice. एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ

0: कर नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मरमत सम्हार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम संचालन गरेर आज प्रारम्भिक उत्पादन परीक्षण गरेको हो। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन नेपाली सेनाको प्राविधिक सहयोगमा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाण्डौले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मरमत गर्नुका साथै उद्योगको लुम तान परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 जना प्राविधिक र विभिन्न दर्जाका सैनिक विगत 40 दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्। उद्योगमा पुराना मेसिन मरमत गरी आज सफल परीक्षण उत्पादन शुरू गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन्। परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मरमत सम्हार गरी परीक्षण उत्पादन शुरू गरिएको हो।
4: सरकारले बजारमा देखिएको ग्यास अभावलाई समाधान गर्न भारत सरकार समक्ष कोटा बढ़ाउन आग्रह गरिएको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि भारत समक्ष आग्रह गरिएको बताएकी हुन्। साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको उनको भनाइ छ। उनले बजारमा एकैपटक माग बढ़दा असहजता सृजना भए पनि आपूर्ति तथा वितरणलाई थप प्रभावकारी बनाउन सरकारले काम गरिरहेको दावी गरेकी हुन्। यसैबीच सरकारले ग्यासको कृत्रिम अभाव देखाई तोकिए भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाई आफू निकट व्यक्ति होटल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो। विभागले विज्ञप्ति जारी गर्दै ग्यास विक्रेता तथा डिपोले ग्यासको कृत्रिम अभाव देखाएर तोकेभन्दा महँगो मूल्यमा ग्यास बिक्री गरेको गुनासो आएकाले त्यस्ता व्यवसायीलाई कानून अनुसार हदैसम्मको कार्यवाही गरिने चेतावनी दिएको हो।
3: नेपालमा विद्युतीय सवारीको संख्या तीव्र रूपमा बढ़दै गएको छ। यद्यपि नेपालको सड़क पूर्वाधार विद्युतीय सवारीका लागि मात्र नभई पेट्रोलबाट चल्ने सवारीका लागि पनि पर्याप्त नभएको बताइन्छ। यस्तै तातोपानी नाका बन्द हुँदा 100 भन्दा बढ़ी विद्युतीय सवारी भन्सार वार्डमा रोकिदा समस्या भएको छ। यद्यपि आगामी अटो सो अगावै वैकल्पिक मार्ग प्रयोग गरेर भए पनि नयाँ ब्राण्ड र प्राविधि हरू सार्वजनिक गरिने तयारी भइरहेको छ। कान्तिपुर कर्मी विमल खतिवडाले तयार पारेको एक सामग्री अबको क्रममा।
5: पछिल्लो समय नेपालको सड़कमा गुड्ने विद्युतीय सवारी बढ़िरहेका छन्। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय यातायात नीतिमा पछिल्लो एक दशकमा 63,280 विद्युतीय सवारी दर्ता भएको उल्लेख छ। तर संख्या बढ़े पनि त्यस अनुसार पूर्वाधार भने पर्याप्त नभएको सरकारवाला बताउँछन्। वर्खामा यस्ता सवारी गुडाउँदा पानीमा ब्याट्री डुब्दा बिग्रने जोखिम कतिको रहन्छ? थापाथली इन्जिनियरिङ क्याम्पसको अटोमोबाइल तथा मेकानिकल इन्जिनियर विभागका प्रशिक्षक लक्ष्मण पलिखेल भन्छन्, अहिलेसम्म नेपालमा विद्युतीय सवारीको प्रयोग र समस्या बारे राम्रोसँग अध्ययन गरिएको छैन। तर गाड़ी आयात गर्दा IP67 टेस्ट पास गरेर ल्याएका सर्टिफिकेट बिक्री गर्ने कम्पनीहरूसँग हुने उनले बताए। यो भनेको विद्युतीय गाड़ी 1 मिटर पानीमा डुब्दा गाड़ीभित्र पानी पस्दैन भन्ने हो। उनले भने गाड़ीमा प्रयोग भएको ब्याट्री मोटर र अन्य इलेक्ट्रोनिक कम्पोनेन्ट IP67 अनुसार परीक्षण गरिएको हुने पलिखेलले बताए। गाड़ीभित्र पानी पस्नु ठूलो कुरा भएन उनले भने, तर पानीका कारण गाड़ीमा आगजनी र हुनु भएन। नेपालको सड़क पूर्वाधार विद्युतीय सवारीका लागि मात्र नभई पेट्रोलबाट चल्ने सवारीका लागि पनि उपयुक्त नभएको पलिखेलको भनाइ छ। उनले भने विद्युतीय सवारीका लागि चिल्लो कालो पत्र सड़क नै आवश्यक पर्छ। तर चीन र भारतबाट विद्युतीय गाड़ी बढ़ी आउने भएकाले नेपालको सड़क पूर्वाधार हेरेर गाड़ी तयार पार्ने गरिएको पलिखेलले बताए। चार्जिङ स्टेशन पनि विद्युतीय सवारीका लागि पर्याप्त नभएको उनको ठम्याइ छ। यसैबीच चाडबाड नजिकिँदै गर्दा 2 ठूला अटो सो हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाको आयोजनामा साउन 26 गतेदेखि 31 गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा भदौ 9 गतेदेखि 14 गतेसम्म नाडा अटो सो हुँदैछ। दुवै अटो सो भ्रिकुटी मण्डपमा हुनेछन्। साउनमै हुने नाइमा नेपाल मोबिलिटी एक्सपोका लागि तयारी तीव्र पारिएको छ। एक्सपोलाई ध्यानमा राखेर आधा भन्दा बढ़ी स्टल तयार पारिसकिएको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बताए। उनले भने पहिरोका कारण सिन्धुपाल्चोको तातोपानी नाका बन्द भएर चुनौती थपिएको छ। खुलाउन सरकारसँग माग गरेका छौ। नेपाल ल्याइएका धेरै सवारी त्यहाँ रोकिएका छन्। कतिपय ब्राण्ड एक्सपोमा सहभागी गराउने उद्देश्यले ल्याइएका पनि छन्। तर सड़क बन्द भएकाले 100 भन्दा बढ़ी विद्युतीय सवारी भन्सारी यार्डमा रोकिएका छन्। पहिला 51 स्टल हुने भनिएको नाइमाको एक्सपोमा अहिले कम्पनी थप भएर 53 पुगेका छन्। कार्यकारी निर्देशक दुलालले भने धेरै कम्पनीले एक्सपोमा सहभागी गराउन माग गरेका थिए। केहीलाई थप गर्यौं तर ठाउँ अभावले सबैलाई सहभागी गराउन सकेनौ। 26 चार पाङ्रे प्यासेन्जर भेहिकल, 19 दुई पाङ्रे र 8 कमर्सियल भेहिकलका स्टल रहने दुलालले जनाए। एक्सपोमा दुई पाङ्रे, चार पाङ्रे कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन समेटिने उनको भनाइ छ। दुई पाङ्रे सवारीका 18 र चार पाङ्रेका 29 नयाँ ब्राण्ड एक्सपोमा सार्वजनिक गरिनेछ। तातोपानी नाकाबाट सवारी आयात ठप्प बनेकाले समस्या भएको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले पनि बताइन्। अहिले तातोपानी नाका भएर आउने सवारीलाई रसुवाको रसुवागढ़ी नाका र मुस्ताङको कोरोलातर्फ डाइभर्ट गराएर ल्याइँदैछ। रसुवा भन्सार कार्यालय रहेको टिमुरेसम्म सड़कको अवस्था राम्रो रहेको र त्यहाँबाट नाकातर्फ सड़कमा बिहिबार राति पहिरो खसेर सवारी आवागमन बन्द रहेको भन्सार कार्यालयले जनाएको छ। नाकातर्फको 4 किलोमिटर सड़कमा पहिरो खसेकाले चीनबाट भन्सार यार्डसम्म सवारी ल्याउन नसकिएको कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए। अटो सोका बेला पानी परेर समस्या आउने गरेकाले यो पटक भने बर्खालाई ध्यानमा राख्दै हल तयार पार्न लागिएको छ। तसर्थ एक्सपोमा छिरेर निस्किँदासम्म पानीबाट कुनै समस्या नहुने नाइमा अटो सो प्लानिङ कमिटिका संयोजक गौरव सारडाको भनाइ छ। उनले भने अटो सोमा 20 लाखदेखि 3.5 करोड़ रूपियाँसम्मका विद्युतीय सवारी राखिँदैछ। दुई पाङ्रेका नयाँ ब्राण्ड धेरै आएका छन्। दुई पाङ्रे विद्युतीय सवारीले पनि सोमा आउनेको राम्रै ध्यान तान्नेछन्।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: रेडबुल बबाल एनर्जी
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग. स्थानीयको विरोधका बीच वीरगंज नाकाबाट कोइलाको आयात बढ़दो क्रममा छ. अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगंज नाका हुँदै कोइलाको आयात उल्लेखनीय रूपमा बढ़ेको हो. एक वर्षमा कोइलाको आयात परिमाण करिब 9,57,00,000 किलो अर्थात झण्डै 17.5% बढ़ेको छ. मूल्यका आधारमा पनि करिब 1,12,00,000,00 रूपियाँले आयात बढ़ेको हो. वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सोनाका हुँदै 9,47,00,00,000 रूपियाँ बराबरको 64,24,00,000 किलो कोइला आयात भएको छ. अघिल्लो आर्थिक वर्षमा 8,35,00,00,000 रूपियाँ बराबरको 54,67,00,000 किलो कोइला आयात भएको थियो.
3: दैनिक रू 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
2: युक्रेनको राजधानी कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. युक्रेनको राजधानी किव नजिकै

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्ष दाहाल।
2: सम्पर्क नम्बर 9813655553
1: र 9843218049।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
1: र 9919326775।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
5: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सम्खुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लूम, पुनसंचालनको आशा जाग्यो। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लगतमा 10,000 मात्रै लाल पूर्जा। स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप।
1: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूजा वितरण भएको हो। के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजेको कुराहरू पहिला आइरहेको थियो।
0: मधेसमा स्थगित एमबीबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने। मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा, नयाँ मोर्चाको घोषणा। राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी।
2: शासनले पनि सत्ताको खेल गर्यो, ऊ गर्यो, त्यसकारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिएन।
0: 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। बैतडीमा 178 जनाले पाए घरमै राहदानी। माग पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुमवासीको चेतावनी।
3: खबरदारी पनि गरेका गरेका छौ। अब हाम्रो हातमा अर्थ के छ भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
0: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 घाइते, 14,000 घरधुरीमा विद्युत अवरूद्ध। भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चौबीस वर्षदेखि थन्किएको हेटौडा कपड़ा उद्योगमा लूम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो। तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन। आधुनिक प्रविधि, लगानी र स्पष्ट संचालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढ़ाउनुपर्छ। लूमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी, उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: दुई दशकदेखि मधेस केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेस केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस शुरू भएको छ। विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संहिता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभाव शाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभाव बारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
6: अत्याचार बढ़्यो, विभेद बढ़्यो, अलोकतान्त्रिक गतिविधिहरू बढ़े, त्यति बेला हामी यसरी नै जमा भएका छौँ, संगठित भएका छौँ, आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौँ।
5: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
7: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए, त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो माने राज्यले।
5: दुई दशकमा मधेस केन्द्रीय दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रीय दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
8: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको।
5: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनैतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले

0: भोलियों मिलन कहाँ सम्म गएर टुङ्गिन्छ भन्न सकिएन।
1: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेण्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको शुरूआत बन्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोनसभा गर्दै सरकारलाई माग पूरा गर्न दवाब दिएको हो। मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभई अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सीआईएमसँग बताउनुभयो।
2: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौं, ध्यानकर्षण गरिरहेछौं, मन्त्रालयमा धायौं, मन्त्रालयमा ध्यानकर्षण गर्यौं, मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यानकर्षण गर्यौं। पटक पटक ध्यानकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीडामाथि पीडा। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
1: त्यस्तै अहिले संचालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ। महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ। मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन प्रमाणीकरण नापजाँच तथा निशा वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन सरकारसँग आग्रह समेत गरेको छ। मोर्चाले थापाथली शान्तिनगर गैरी गाउँ मनहरा र जड़ीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानूनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मरमत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई, विद्युतीय प्रणाली र मेसिन मरमत गरी लुम सञ्चालन गरेका छन्। प्रशिक्षण सफल भएसँगै परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढ़ेको छ। उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुविदीले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन शुरू भएको र यसले उद्योग पूर्ण रूपमा सञ्चालन गर्न सकिने संकेत दिएको सीआईएमसँग बताउनुभयो। सरकारले गत असार 18 गते हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। तत्कालका लागि पुराना मेसिन मरमत गर्न सरकारले 30 लाख रूपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छन्। खाना पकाउने एलपी ग्यास सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरी कालो बजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका 2 दुवाकोट बारूद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम ओतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्यभन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डीएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढ़ाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरणमा भइरहेको ढिलाइबारे सीआईएमसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी संजीव कुमार शाहले भन्नुभयो,
3: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ यसको प्रमाणीकरण भएपछि नापनक्सा भएर अनि बल्ल पूर्जा बनाउने काम शुरूआत हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग शुरूदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि, त्यसमा हो। अनि

0: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूजा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी नै काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको, त्यो वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाज्यको कुराहरू पहिला आइरहेको थियो, त्यस कारणले पनि हो अलिकति समस्या भइरहेको।
1: यसैबीच डडेलधुराको परशुराम नगरपालिका बाह्रका बाह्र परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाड़ी क्षेत्रमा आज यात्रुवाहक बस सड़कबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ। जापानको ओकिनावा र कागोशिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफूनको बढ़ी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
2: मकै पोलेर खर्च धन्दै डडेलधुराका महिला
3: किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवातमै हुँ, 200-300 250 त्यति हालो पुजीगाडबाट।
2: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट मफसलको रंगमंचमा देखिएको नयाँ सम्भावनाको कथा शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। वर्खा शुरू भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन्। मकैको स्वाद लिनेहरूको रूचीलाई ख्याल राख्दै गाउँघरदेखि शहरसम्मै मकै पोलेर बेच्नेहरू बढ़दै गएका छन्। डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन्। डडेलधुराको अमरगढ़ी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्।
8: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफान डाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ। बागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न शुरू गरेको धेरै समय भएको छैन। दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ।
3: चुल्लु सिरालबाट घोगा मगाउन हाम किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवातमै हुँ, 200-300, 250 त्यति हालो पुजीगाडबाट।
8: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ। प्रति केजी करिब 40 रूपियाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रूपियाँसम्म आमदानी हुने गरेको सुनाउनुभयो।
9: आधा खराब हुन्छ बाबु गोगा पारे तिनु खोडा सोडा उसाए किलोले तलवर ल्याउनाउ तसोइ छ।
8: हरियो मकै पोलेर बिक्री गर्ने व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिँदै आएको छ। बस पार्क क्षेत्रमा अत्याधिक भीड़भाड़ हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भीड़भाड़ हुने स्थानमा पुगेका छन्। अम्बरगढी एककी बेलुत मोली
9: सफा गरिदिया ऊ गरिदिया भन्ना अब सफा गरेर जानु पर्छ आफ्नो रोड ड्यालीको नास बस गरेर व्यापार गर्दा बाबु कहाँबाटका दाउरा कहाँ कहाँका बटी मकै ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु नै तसै हो। अब बस पार्कको पुल लागेर उहाँ जिन पुलो बुढ्यो अहिले यहाँ उहाँ भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ अब हुन्छ अब यहाँ अब ड्यालीमा यहाँ बस पोलो भन्यो भने यहाँ दिया छ।
8: हिजो आज डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा 10 भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन्। मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ।
2: बैतडीमा हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। पछिल्लो 3 महिनामा 178 जनाले घरमै राहदानी पाएका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 राहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो। बाँकी राहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ। जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ। मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ। गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो। त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यसअघि तोकिएकै परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रंगमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
10: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु यो चाहिँ
11: कर्णाली थिएटर
10: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन, काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो।
2: मफसलमा रंगमञ्चको रंग, युवाको उमंग, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने
14: डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष मोफसलमा थिएटर अब मनोरञ्जन मात्रै होइन युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्दै गएको छ। मञ्चमा कला देखाउनेदेखि त्यसैबाट आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढ़िरहेका छन्। रंग कर्मको सम्भावना चुनौती र अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हीरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
10: एकदमै संघर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लत भयो त्यो नाटक, त्यहाँबाट बाहिर निस्किनेसँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि त तपाईँको अनि त्यसैमा एकदमै एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि राम्रो गाडी चढ्ने कि होइन, ठिक ठिकैको जिन्दगी चलाउने कि ठिक ठिकैको खानपिन खाने कि होइन, सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ होइन, रक्सी नखाँदाखेरि कति पैसा घट्छ नि त आज जिन्दगीमा होइन। म त्यसरी लिन्छु मेरो जिन्दगीलाई होइन, मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्चाउने जिन्दगी बनाइरहेको छु।
15: खर्चासँग सम्झौता गर्नु
10: सम्झौता गरेका छु, मेरो सिर्जनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। एक त्यो भयो, अर्को कुरा चाहिँ जीविकोपार्जन तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, मैले आफै संघर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एबल मार्केट बनाउनु छ मैले यहाँ कर्णाली प्रदेशमा। हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा हिजोसम्ममा नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा, म सगौरव भन्न चाहन्छु। यो चाहिँ
15: कर्णाली थिएटर
10: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन, काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो, कलाकार जिउँदो रह्यो भने कला रहने हो नि।
15: त्यो दिने पैसा आउँछ सर, अहिले पनि
10: हामी बनाउँछौँ, हामी त्यस्तो कन्सेप्टहरू बनाउँछौँ जो अरू मान्छेलाई दिन उत्प्रेरित होस्, उनीहरूले बाध्य पारोस् होइन। जस्तै क्लाइमेट एक्सनमाथि काम गर्ने धेरै संस्थाहरू आइएनजीओहरू छन्, त्यसमा हाम्रो काममाथि इन्ट्रेस्ट दिएर उहाँले दिनु पर्यो, दिनुहुन्छ उहाँहरूले।
15: एउटा आइएनजीओको कुरा त भयो नि सर होइन, अब दर्शकले अर्थात् त्यो हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन,
10: हामी बनाउँदैछौँ। त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ, हामी बनाउँदैछौँ, त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ।
15: त्यो सम्भावना कतिको देख्नु
10: छ, हामी बनाउँछौँ, हामी चाँडै बनाउँदैछौँ यसलाई।
15: चुनौती के छ यसमा?
10: चुनौती धेरै छन्, तर चुनौती कर्णाली त्यसै पनि चारैतिरबाट चुनौतीको चाङमा छ, तर सम्भावना सबभन्दा बढी छन् यसका, किन धेरै सम्भावना छन्। तपाईँले यहाँ चिया पसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ होइन, केही पनि गरिएको छैन कर्णाली, केही पनि छैन, एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा होइन, सम्भावना त छन् नि। यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ मलाई।
15: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो होइन, अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बीचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको होइन, सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ, तपाईँले भन्न मिल्छ त्यो कुन छ?
10: त्यो अहिले म एउटा भनिदिन्छु, मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गऱ्यौँ, त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक हो, त्यसमा मैले लिड क्यारेक्टर गरेका थिएँ, सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 सालमा नाटक भएको थियो। यो नाटकले विशेष गरी कर्णाली द्वन्द्वबाट लामो द्वन्द्वबाट ग्रसित कर्णाली जहाँ फूलफुलेसा काटिएका छन्, जहाँ भवनहरू भत्काइएका छन्, त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ। 64 सालमा संविधान सभाको चुनाव भयो, त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ, त्यतिखेर हामीले नाटक गरेका छौँ। हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिँदै थिए र हामी कस्तो थियो भन्दा चुइने टिनको टहरोभित्र स्कुल पढिरहेको विद्यार्थीहरू, झोलुङ्गे पुल तर क्या तुइन तरेर पोल्लो डाँडामा स्कुल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ। एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिरबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दाखेरि चाहिँ त्यहाँको टावरको मान्छेले के भन्छ, सगर प्लेन आउन आए पनि तिमीहरू जस्ताहरू गरिबहरूलाई हुन्न, यहाँ हुने खानेहरूलाई हो यो प्लेन भने, तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ। त्यसले के गरेको थियो भने नेपालमा नेपाली रंगमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठूलो मार्केट दिएको थियो नै। विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69 गाडी पुगेको छ, त्यो हाम्रो लागि सबभन्दा ठुलो हर्षोल्लासको समय थियो। एउटा नाटकले पनि विकासमा कत्रो ठुलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनुहुन्छ,
15: एउटा त्यो खालको माहौल भन्ने त्यस पछाडि
10: एकदमै ठुलो देशको तत्कालीन बहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो र नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो। कर्णालीको एक्चुअल कथा यो रहेछ, हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो, इन्टरभ्यूहरू दिनुभएको छ। त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो, त्यो म चाहिँ रिपिट भन्न चाहन्छु,
15: कृपया हजुरले भन्न सक्नुहुन्छ।
10: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले, के अरे उसमा एयरपोर्टमा छौँ, त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर, बिरामीलाई बोकेर ल्याएको छु, म टावर सुन्न जाँदाखेरि के भन्छु भन्दाखेरि, ओ साहब ऊ आइपिएल नआला कि नआला साहब भन्छु। त्यसले भन्छ आउँदैन, कति कर्कर गरे यो मान्छेले बिहानदेखि, हेर किन ऊ अरे आए पनि तिमीलाई दिने हो र टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कुन ट्याक्टर हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौका रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तेरो बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हाम्रो बिरामीकाले लिन पाइँदैन भनेपछि हामीले बनाए के काम भयो त भनेर थर्काउँछु त्यहाँ, होइन। अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ।
15: कर्णाली दक्षिण बग्दो छ
10: हजुर,
15: भित्रको एउटा यो अंश हो,
10: एउटा सानो पार्ट, त्यो सबभन्दा पावरफुल थियो।
2: 24 वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लुम, पुनः सञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लागतमा 10,000 मात्रै लाल पूर्जा वितरण गरिएको छ, स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्, माग पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मोहनो मनोहराका सुकुम्बासीको चेतावनी छ। र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 घाइते, 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ, भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ।
16: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्ष ज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842082776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 9852555768, 9852555768।
0: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
15: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
16: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल, 9865139744।
17: र 0295
16: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
18: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
18: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
18: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
18: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
18: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
18: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
13: सम्पर्क 0294040084 र 98040485870।
19: आयो सबको घर घरमा।
20: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
18: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
18: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खुल्ने, दाँत सफा गर्ने,
18: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
18: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
18: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
18: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 98422-22667।
18: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
23: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
18: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
24: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको सेवाको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553
1: र 9843218049।
22: This is Radio Sankhuasabha 95.5 MHz.

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: आज विक्रम सम्बत 2083 साल श्रावण 24 गते आइतबार श्रावण कृष्ण एकादशी 9 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सर्वोच्चको पुनरावलोकनपछि कांग्रेसको संस्थापन पक्षले महाधिवेशन नरोक्ने, इतर पक्षले भेला नरोक्ने, पाँच महिना नपुग्दै प्रधानमन्त्री बालिनलाई दोहोरो दबाव, सरकार नियामक भन्दा व्यापारी भन्न खोजेको आरोप, मानवीय क्षति हुन नदिन गैरघातक हतियार खरिद गर्दै सरकार, बास्नादार बासमतीमा भारतसँग बल्झियो विवाद, नागरिक बाटे प्रहरीलाई निशुल्क जग्गा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको प्रविधि प्रयोगले श्रम गर्दै उत्पादन बढ़ाउँदै शीर्षकको शुभ समाचार।
0: महालक्ष्मी नगरपालिका छ लेगुवाका हिमाल गिरी व्यावसायिक तरकारी खेतीमा लाग्नु भएको छ। 18 वर्षका गिरी नगरपालिकाले टनेल दिएपछि आधुनिक तरिकाले तरकारी खेतीमा लाग्नु भएको हो। सुक्खाग्रस्त यो क्षेत्रमा तरकारी उत्पादन निकै कम हुने गरेको छ, तर गिरी टनेल खेती मार्फत थोरै क्षेत्रफलबाट राम्रो उत्पादन र आमदानी लिन सफल हुनु भएको छ। उहाँलाई टनेल खेती प्रविधिले 3 एजमै व्यावसायिक बनाएको छ। पालिकाले दिएको 3 टनेलमा आफूले समेत थप गरी 5 टनेलमा खेती गर्ने उहाँको तयारी छ। गिरी भन्नुहुन्छ, टनेल खेतीबाट आमदानी र उत्पादन पनि राम्रो हुने रहेछ, त्यसैले गाउँमै केही गरौं भनेर लागेको हो। महालक्ष्मी नगरपालिका 5 मिचाङचुङको समुदाय कृषि सहकारी संस्थाले महालक्ष्मी नगरपालिकाबाट कम्बाइन मिल प्राप्त गरेको छ। मिल पाएपछि कुटानी पिसानीका लागि समूहका घर परिवारलाई निकै सहज भएको छ। मिल स्थापनापछि गाउँलेलाई 1 टाढाको मिल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंसम्म चलेका ढिकी जाँतो अहिले चलाउनु पर्दैन। मिलकै कारण गाउँ बेसार उत्पादन र बिक्रीको तयारी गरिरहेको संस्थाका अध्यक्ष चमक बहादुर कुँवरले बताउनुभयो।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकनको अनुमति दिएसँगै विभाजनको डीलमा पुगेको कांग्रेसमा वैधानिकताको विवाद पुनः बिउतिएको छ। पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले बिहिबार पुनरावलोकनको अनुमति दिएको हो। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ़ने बताउनु भएको छ। शनिबार स्वर्गीय शामबहादुर कार्कीको 19 स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आजदेखि शुरू हुने केन्द्रीय कार्य समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ़ने जानकारी दिनुभएको हो। उहाँले पार्टीलाई मौलिक इतिहास त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढ़ाइने दावी समेत गर्नु भएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसला फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नु भएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बद्दर नगरेको उल्लेख गर्दै उपसभापति शर्माले भन्नुभयो, सर्वोच्च अदालतको पछिल्लो आदेशले पुनारा अवलोकनको ढोका मात्र खोलेको हो। निर्वाचन आयोगले अध्यावधि गर्दा निवेदन दिने पक्षको सुनवाई नगरेको भन्ने आधारमा पुनरा अवलोकनको अनुमति दिएको देखिन्छ। अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौं। पुनरा अवलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनको वैधानिक र राजनीतिक तथ्यहरू पुनः क्रेस्रा केलाएर राख्नेछौ। यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौं, उहाँले भन्नुभएको छ। त्यस्तै कांग्रेसको असन्तुष्ट पक्षले यही साउन 29 देखि 31 गतेका लागि तय गरेको राष्ट्रिय भेलालाई पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन भएको छ। यसअघि 26 साउन राति 9:45 काठमाडौँ आइपुग्ने तय भएकोमा सभापति देउवा अब 28 साउन दिउँसो नेपाल आउने हुनुभएको छ। त्यस्तै कांग्रेसका पूर्व प्रवक्ता डाक्टर प्रकाशरण महतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता कार्यकर्तालाई समेत आह्वान गर्नुभएको छ। पार्टीभित्रको आन्तरिक विवादले विभाजनको रूप लिएको बेला नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा असोजमा तय गरिएको 15 महाधिवेशनको तयारीलाई मुख्य एजेण्डा बनाइएको छ। त्यस्तै समसामयिक राजनीति, अघिल्लो साता पूर्वी तराईका जिल्लाहरूमा फैलिएको साम्प्रदायिक हिंसा, सरकारका काम कारवाही र पार्टीको सांगठनिक विषयबारे पनि छलफल हुने बताइएको छ। राष्ट्रिय भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरूले बताउँदै आएका छन्। यस विषयमा पनि बैठकले निर्णय लिन सक्ने सम्भावना रहेको छ। तर सर्वोच्च अदालतले आधिकारिकता सम्बन्धी विवाद पुनरा अवलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना भने कमजोर बनेको छ। सर्वोच्चको पुनरा अवलोकनपछि कांग्रेसका दुवै पक्ष गरम, संस्थापनले महाधिवेशन प्रक्रिया र इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूत भेट्दै शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने भएका छन्। शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओ मिङसँग छुट्टा छुट्टै भेट गर्दैछन्। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ल्स डी अफेयर्स स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ। शाहले 2 साता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। समय तालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीति अनुरूप मिलाइएको छ। भारतीय राजदूतलाई पहिले र त्यसपछि चिनिया राजदूतलाई आउन भनिएको छ। दुवै राजदूतले प्रधानमन्त्रीलाई एकै दिन भेट गर्ने भए पनि समय तालिकाले सरकारको परराष्ट्र नीतिको प्राथमिकतालाई देखाउँछ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने भोलिपल्ट कार्यवाहक अमेरिकी राजदूतलाई भेट्ने कार्यक्रम छ। अमेरिका नेपालको अर्को महत्वपूर्ण मित्र र विकास साझेदार हो। प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासलाई भेटघाटको समयबारे जानकारी गराइसकेको छ।
2: झण्डै 2/3 बहुमतसहित सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन 5 महिना नपुग्दै दोहोरो दबावमा पर्नु भएको छ। जनजीविकाका सवालमा सरकार खरो रूपमा उत्तीर्ण नसकेको भन्दै स्वयं सत्तापक्षकै सांसदहरूले समेत सरकारको स्वरको आलोचना गर्न थालेका छन्। विपक्षीहरूले त शुरूदेखि नै सरकारको आलोचना गरिरहेका छन्। यसअघि सत्तापक्षका सीमित सांसदहरूले असन्तुष्टि जनाए पनि पछिल्लो समय राजसपाभित्रै सरकार विरोधी स्वरहरू बढ़न थालेको छन्। आन्तरिक रूपमा जागिँदै भएको राजसभाभित्रको असन्तुष्टि अब सदनमै पोखिन थालेको छ। सरकारले गरेको कामप्रति राजसभाका सांसद नै असन्तुष्ट देखिएका छन्। उनीहरूले प्रतिनिधि सभा बैठकमै राजसभाका सांसदहरूले सारा सरकारमाथि गम्भीर प्रश्न उठाउन थालेका छन्। खाना पकाउने ग्यास नपाएर लाइनमा बस्दा जनताले खेपिरहेको शास्तिबारे राजसभाकै सांसदले प्रश्न उठाएका छन्। राजसभा सांसद रमेश प्रसाईले दुई तिहाईको सरकार हुँदा पनि ग्यासका लागि जनता लाइनमा बस्दा आफूलाई लाज लागेको टिप्पणी गरेका छन्। यसै गरी राजसभा सांसद टीका संग्रौलाले मृत्यु भएपछि पनि दाह संस्कारका क्रममा कर तिर्नुपर्ने नीतिप्रति आपत्ति जनाएकी छन्। विपन्न नागरिकको मृत्युमा निशुल्क दाउरा उपलब्ध गराउन सरकारसँग समेत माग गरेकी छन्। त्यस्तै राजसभाकै अर्का सांसद मनिष झाले सरकार सञ्चालनमा ढंग नपुगेको टिप्पणी गरेका छन्। निष्ठामा कुनै शंका छैन, नियतमा पनि प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि भन्ने लाग्छ, त्यो स्वीकार गर्नुपर्छ, शुक्रबारको संसद बैठकमा उनले भनेका छन्। त्यस्तै राजसभा सांसद अमरेश कुमार सिंहले पनि अहिले पहिलेदेखि सरकारको विरोध गर्दै आएका छन्। उनले सरकारको बजेटमा पनि सरको असन्तुष्टि जनाएका छन्। यसअघि विपक्षीहरूले त शुरूदेखि नै राजनीतिक प्रतिशोध चाँदेर नेता व्यापारीलाई धरपकड गरेको, बिना कुनै योजना सुकुम्बासीलाई हटाएको, सेवा प्रभावमा सुधार गर्न नसकेको र संसदप्रति प्रधानमन्त्री जवाबदै नभएको लगायत आरोप लगाएर विरोध गर्दै आएका छन्। विपक्षीको विरोधमा यसअघि राजसभा सांसदले प्रतिवाद गर्ने गरे पनि पछिल्लो समय आफ्नै बाटो समेत सरकारको विरोध हुन थालेको छ। सत्तापक्षकै सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री शाहले पनि घुमाउरो तरिकाले असन्तुष्टि जनाउनु भएको छ। सांसदहरूले शुक्रबार संसदमै सरकारको विरोध गरेपछि उहाँले मध्यराती फेसबुकमा स्ट्याटस लेखेर आफ्नो असन्तुष्टि सार्वजनिक गर्नुभयो। आफू एक्लो भएको र एक्लै लड्नु परेको उहाँको आशय छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, उहाँले भन्नुभएको छ। सही समय आउन केही समय लाग्ने पनि उहाँले बताउनु भएको छ। ढिलो भए पनि गलत नहुने उहाँको भनाइ छ। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। उहाँले भन्नुभएको छ भने सही समय आउन कहिलेकाहीँ समय लाग्छ, नआत्तिनुहोस्, गलत हुँदैन, उहाँले लेख्नु भएको छ। त्यस्तै राजसभाका नेता मनिष झाले प्रधानमन्त्री बालिन्द्र शाह बालिनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा झाले आफू सरकारको साझामै रहेको बताउनु भएको हो। तर सुधार गर्नै पर्ने केही पक्ष भने रहेको उहाँको भनाइ छ। परिवर्तनका लागि यो महान जनादेश पाएको सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौं, झाले भन्नुभएको छ। हिजो सदनमा भनेको चाहिँ नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्। संसदमा अवसर खेर नजाओस् भनेर सचेत गराइएको र यो काम निरन्तर हुने उहाँको भनाइ छ। त्यस्तै संविधानविद डाक्टर भीमार्जुन आचार्यले सत्तारूढ़ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका काम कार्यवाहीप्रति प्रश्न उठाउन थालेको टिप्पणी गर्नुभएको छ। सत्तारूढ़ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुशी व्यक्त गर्दै उहाँले उनीहरूको दोहोरो चरित्रमाथि पनि प्रश्न उठाउनु भएको छ। आफूले बनाएको सरकार संसद संविधान दल र जनता कसैप्रति पनि जवाबदेही नभएको देखेको हो र यसको काम कार्यवाहीप्रति साँच्चै असन्तुष्टि हो भने यसलाई बदल्ने तागत सत्तापक्षका नेता तथा सांसदहरूसँगै रहेको उहाँको

0: आजको हिमालय राष्ट्र दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा खबर छापेको छ। सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीमवर्कका कारण आशालाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका वर्ष निजी क्षेत्रलाई मात्र औषधि वितरण गर्न दिने गरेको थियो। डीडीसीको व्यापार उपशीर्षकमा यससँगै खबर छ। दुग्ध विकास संस्थान डीडीसीको कारोबार बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि डीडीसीको व्यापार उहात्तै बढ़ेको हो। बढ़्यो वायु सेवाको आमदानी। नेपाल वायु सेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। सात उद्योगको डीडीए सरकारी स्वामित्वका 7 वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 वटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू। यससँगै अर्को खबर, लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लूम सञ्चालन गरेर शनिबारबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: त्यस्तै सरकार व्यापारी बन्ने कि नियामक शीर्षकमा आर्थिक अभियानमा खबर छ। सरकारले वर्षौंदेखि घाटामा रहेका र बन्द प्राय सार्वजनिक उद्योगलाई पुनः संचालनमा ल्याउने प्रयास अघि बढ़ाएसँगै नयाँ बहस शुरू भएको छ। ती उद्योग दीर्घकालीन रूपमा सरकार आफैले चलाउने कि निजी क्षेत्रलाई व्यवस्थापन तथा संचालनको जिम्मेवारी सुम्पिने। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी लगानीका उद्योगको बजारीकरणदेखि बन्द उद्योग पुनः संचालनसम्म सक्रियता देखाइरहनु भएको छ, तर अर्थ मन्त्रालयकै तथ्याङ्कले सार्वजनिक संस्थानको वित्तीय अवस्था अझै दयनीय रहेको देखाउँछ। प्रधानमन्त्रीले हालै विवरण सार्वजनिक गर्नुभएका 5 संस्थान दुग्ध विकास संस्थान डीडीसी, नेपाल औषधि लिमिटेड, नेपाल वायु सेवा निगम, सिंहदरबार वैद्यखाना विकास समिति र हेटौडा कपड़ा उद्योग मध्ये 3 संस्थान आर्थिक वर्ष 2081-82 ठूलो घाटामा रहेका छन्। हेटौडा कपड़ा उद्योग लामो समयदेखि ठप्प छ भने यसले के स्पष्ट पार्छ भने सरकारले बन्द उद्योग पुनः चलाउने निर्णय गर्नु मात्रै पर्याप्त छैन, ती संस्थालाई प्रतिस्पर्धी र व्यावसायिक र दीर्घकालीन रूपमा टिकाउ बनाउन संचालनको मोडलमै पुनर्विचार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। प्रधानमन्त्री शाहले भने सरकारी सक्रियतापछि सार्वजनिक संस्थानमा सुधारको संकेत देखिन थालेको दावी गर्नुभएको छ, तर प्रधानमन्त्रीको अग्रसरतामा संचालनको प्रयास गरिएका 5 सार्वजनिक संस्थान मध्ये 3 आर्थिक वर्ष 2081-82 भारी घाटामा छन्। केही कयौं वर्षदेखि बन्द छन् भने तत्काल देखिएको सुधारको संकेतलाई दीर्घकालीन बनाउन संचालन मोडलमै पुनर्विचार गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ।
1: सरकारले भीड़ नियन्त्रणका लागि गैर घातक हतियार खरिद प्रक्रिया अघि बढ़ाउने भएको छ। कोशी र मधेसमा दुई समुदाय बीच भएको तनावका क्रममा सुरक्षाकर्मीबाट चलेको गोलीले 4 जनाको ज्यान गएपछि बारम्बार यस्तो अवस्था आउन नदिन गैर घातक हतियार खरिद गर्न लागि हो। गृहमन्त्री सुधन गुरूङले गैर घातक हतियार किन्ने तयारी भएको बताए। ड्रोनबाटै अश्रु ग्यास हान्ने, माइकिङ र निगरानी गर्ने गरी आवश्यक गैर घातक हतियार खरिद गरिने उनले बताए। मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: देवानगंज गाउँपालिका तीन कप्तानगंजमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप र त्यसपछि सिर्जित तनावका कारण संसदीय